दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

यस चाड पर्वमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू। 85 र 98 इन्च टिभीमा TCL साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछ। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL, TV इलेक्ट्रोनिक्स।

0: नौ दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संघीय संसदको बर्खे अधिवेशन आज राति 12 बजेबाट औपचारिक रूपमा अन्त्य हुँदै गर्दा यस अधिवेशनको मुख्य विशेषता नै प्रधानमन्त्रीको अनुपस्थिति र त्यस विरूद्धको विपक्षी आक्रोश बन्यो। 2 सीट कम 2/3 बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह संसदीय प्रणालीमा जवाफदेही बन्न सकेनन्। यस्तो बहुमतको प्रधानमन्त्रीसँग जवाफदेहिताको अपेक्षा सबैभन्दा बढ़ी हुन्छ।
3: सरकारले किसान सूचीकरण प्रणालीलाई सुधार गरी कार्यान्वयनमा ल्याएको छ। कृषि मन्त्रालय अन्तर्गतको कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले यही असोज 13 किसान सूचीकरण र वर्गीकरण दुवै एकैपटक गर्ने सफ्टवेयर प्रणाली लागू गरेको हो।
2: केही दिन अघि राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक गोप्य प्रतिवेदन पेश गरेको छ। प्रधानमन्त्रीको मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले प्रधानमन्त्रीको सचिवालय र मुख्य सचिवलाई आन्दोलनको सम्भावना औल्याउँदै लिखित प्रतिवेदन बुझाएका हुन्।
3: चाडपर्वमा बढ़ने यात्रुको चापलाई मध्यनजर गर्दै काठमाण्ड उपत्यका मुख्य नाका तथा बस पार्कमा यात्रु र सवारी सुरक्षाका लागि एकीकृत अनुगमन तथा चेक जाँच गरिने भएको छ। ट्राफिक प्रहरीले रूट परमिट नभएको सवारीमा बीमाको व्यवस्था नभएको र अन्य रूटमा चल्ने सवारीलाई नयाँ ठाउँको बारेमा जानकारी नहुने भएको हुनाले सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीका अनुसार टिकट काटेर मात्र यात्रा गर्नुपर्ने समेत बताएको छ।
2: परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्। भारतबाट जीटूजी प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाड़ामा लिएका थप 8 गरी 20 गोदाम भरिएका हुन्।
3: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि मन्त्री गीता चौधरीले मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ समेत कार्यदल गठन गरेकी हुन्।
2: पछिल्लो समय नेपाल आयल निगमको घाटा चुलिँदै गएको छ। संकटमा सरकारलाई साथ दिन निगमले घाटामै पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका कारण घाटा चुलिँदै गएको हो।
3: ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राखेको छ। बैंक स्थापनाको 2 दशकसम्मको यात्रामा यस बैंकले वित्तीय आकार, ग्राहक सुधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गरेको छ। बैंकले आज काठमाण्डुमा 20 वार्षिक साधारण सभा समेत आयोजना गर्दैछ।
2: इजरायलमा रोजगारीका लागि जान लिने अप स्किल अंग्रेजी भाषा परीक्षामा सहभागी मध्ये 5.66% मात्रै उत्तीर्ण भएका छन्। बुधबारसम्म परीक्षामा सहभागी 2031 जना मध्ये 115 जना मात्रै उत्तीर्ण भएका हुन्।

0: DTS सेवा डिस्क होम डेशो खुशीको कनेक्शन
1: NBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यानुले फ्लाइ दुबईको विमान दुर्घटना गराउन चाहेका सह पाइलट इस्लामिक अतिवादी विचारधाराबाट प्रभावित भएको दावी गरेका छन् अमेरिकी निजी टेलिभिजन संस्था सीएनएनका अनुसार नेत्यानुले छुरा प्रहारबाट घाइते पाइलट स्मिथ मत्सरलाई नायकका रूपमा प्रशंसा गर्दै भनेका छन् उनले प्रतिवाद गरेर सेप्टेम्बर 9-11 जस्तो विपत्ति रोक्न सफल भए अन्य दुःखद आक्रमण भन्दा यो घटना यस अर्थमा फरक छ कि यसपटक असल पक्षको जित भयो फ्लाइ दुबईको यात्रुवाहक विमान ठूलो दुर्घटनाबाट जोगिएको छ बुधबार पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउन खोजेका सह पाइलटलाई नियन्त्रणमा लिएर विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो
6: अब खेल र खेलाड़ीका खबर नेपालले पहिलो पटक साफ च्याम्पियनशीप गुमाउने भएको छ विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बन तोकिएको समयभित्र फुकुवा नभएपछि नेपालले बंगलादेशमा हुने 15 साफ च्याम्पियनशीप गुमाउने पक्का भएको छ
5: अब विचार तथा विश्लेषण विपदपछिको अर्थतन्त्र शीर्षकमा डाक्टर श्रीमणिराज खनालको विचार छापिएको छ विपदपछिको सरकारको सफलता कति रकम बाढ़ियो भन्ने आधारमा मात्र मापन गरिनु हुँदैन कति परिवार सुरक्षित रूपमा पुनर्स्थापित भए कति मानिस रोजगारीमा फर्किए कति उत्पादन पुनः सञ्चालन भयो कति व्यापारिक मार्ग खुलेर
7: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
8: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपद मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423180
9: हेर्न विष्णु मेरो त पहिलो सन्तानको पैकार नै फर्किएको जन्मियो
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557
12: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
14: संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
15: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
16: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
15: आज 2083 साल असोज 16 गते शुक्रबार, अक्टोबर 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको षष्ठी तिथि, विश्व अहिंसा दिवस।
16: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
15: 74 जिल्लामा फैलियो स्क्रब टाइफस, देशभर 9,000 भन्दा बढ़ीमा संक्रमण, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
16: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश।
15: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायुसेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदै।
16: आन्तरिक द्वन्दले गाजामा चरम मानवीय संकट बढ़दै गएको राष्ट्रसंघको भनाई, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
15: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार, कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिता हुने।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: साझा खबरको सबैभन्दा शुरूमा, देशका 77 मध्ये 74 जिल्लामा स्क्रब टाइफसको संक्रमण विस्तार भएको प्रसंग।
16: स्कब टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरी यता देशभर 9,000 भन्दा बढ़ी व्यक्तिमा संक्रमण देखिएको हो। पछिल्लो एक महिनामा मात्रै देशभर 2,718 जना यो रोगबाट संक्रमित भएको महाशाखाको तथ्याङ्कमा छ। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले पनि वास्तविक संख्या अझ बढ़ी हुन सक्ने अधिकारीहरूले बताएका छन्। त्यस्तै सल्यानको दारमा गाउँपालिका का 3 12 वर्षीय बालक र वडा नम्बर 1 50 वर्षीय पुरूषको स्कब टाइफस संक्रमणबाट मृत्यु भएको छ। गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका अनुसार दुवै मृतक संक्रमक हुनु अघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य कुनै पनि स्वास्थ्य समस्या देखिएको थिएन। ती दुवै जनाको मृत्युसँगै गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। यो पालिकामा मात्रै 600 भन्दा बढ़ीमा संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ। स्कब टाइफस, जसलाई बुस्ट टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रमक रोग भएकाले यसको हेरचाह सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। संक्रमणका कारण दारमा गाउँपालिकामा मृत्यु भएसँगै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको पनि अधिकारीहरूले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घरोगी र ज्येष्ठ नागरिक भएको समेत बताइएको छ। हामीले स्कब टाइफस के हो, यसबाट बस्न के गर्न सकिन्छ भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुललाई सोधेका छौं।
18: अब स्कब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरडिटी किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्कब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइड हुन्छ जुन केटाको कुरा गर्ने त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउन एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ। तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो।
15: संसदको वर्ष अधिवेशन आज रातीदेखि अन्त्य हुने भएको छ। मन्त्री परिषदको मंगलबारको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले शुक्रबार राति 12 बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्ष अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो। यस वर्षको वर्ष अधिवेशन गत 28 वैशाखबाट शुरू भएको थियो। चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानून बनेका छन्। यसैबीच राष्ट्रिय सभाले भोटेकोशी र काली गण्डकीले निम्ति आएको विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति बनाएको छ। हिजोको बैठकले 9 सदस्यीय समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दोहालले जानकारी दिनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी, कृष्ण प्रसाद पौडेल र तुलप्रसाद विश्वकर्मा रहनु भएको छ। एक सदस्य पछि मनोनित गरिने पनि अध्यक्ष दाहालले बताउनुभयो। समितिलाई पुष मशान्तसम्म काम गर्ने गरी समय सीमा तोकिएको छ। यसअघि गत बुधबार प्रतिनिधि सभाले पनि भोटेकोशी बाढ़ीका विषयमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति बनाएको थियो। यसैबीच विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको छ। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्रै छैन, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानी त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। महिलाको प्रतिस्पर्धा हुने उक्त 50% पुनः 100% मानी 8 समूहका महिला उम्मेद्वारका बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। त्यसमा खस, आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिलालाई क्रमशः 27.7, 25.7, 15.7, 12.6, 6.6, 4.4 र 4% हिस्सा तोकिएको छ। विधेयकका महत्वपूर्ण व्यवस्थाहरूमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई एक पटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलातर्फ 40 वर्ष उमेर, 30 वर्ष सेवा वा 60 वर्ष उमेर पछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीको स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोडिने, पदावधि छँदै अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा थप गरिएको छ, श्रेणी र तह दुवै रहने, मुख्य सचिव 14, शाखा अधिकृत 8 र 7, कार्य सम्पादन सम्झौता अझै वृहत्तर बनाइएको छ भने मुख्य सचिवदेखि कार्यालय प्रमुखसम्मको समयबद्ध वार्षिक लक्ष्य तोकिनेछ, मूल्यांकन पनि हुनेछ। सुशासन कायम राख्न सम्बन्धित सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुख नै जिम्मेवार हुने, पदपूर्ति, अन्तरतह प्रतियोगिता थप, कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट नियुक्त गर्ने, आरक्षणमा अझै उदार, खुल्ला पदपूर्तिमा आधा हिस्सा महिलालाई, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका समेत आरक्षित, आरक्षणको सुविधा बढ़ीमा 2 पटक, आरक्षणका प्रावधान 5 वर्षसम्म पुनरावलोकन गर्ने, 1 वर्षसम्म रिक्त भएको पद खारेज, पिछड़िएको क्षेत्रको आरक्षणको लाभ पाएकाले सम्बन्धित प्रदेश तथा जिल्लामा 2 वर्ष सेवा गर्ने पर्ने, विभागीय प्रमुख सहसचिवको सरूवा गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
16: विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड मार्फत यस्तो शुल्क लाग्ने व्यवस्था निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको ग्रेडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ। अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने पनि आयोगले बताएको छ। खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगावाट हुनुपर्ने उल्लेख छ। आयोगले खुला पहुँचलाई 3 तहमा वर्गीकरण गरेको छ। दीर्घकालीन खुला पहुँच अन्तर्गत 5 वर्ष भन्दा बढ़ी अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ। मध्यकालीन खुला पहुँचमा भने 1 वर्ष भन्दा बढ़ी वा 5 वर्षसम्म प्रयोग गर्न पाइने समेत व्यवस्था गरिएको छ। अल्पकालीन खुला पहुँचमा 1 वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ। खुला पहुँचका लागि दीर्घकालीन मध्यकालीनका लागि मासिक प्रति मेगावटबाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरेको समेत बताइएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2063 जारी गर्दै मूल्य सार्वजनिक गरेको हो।
19: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विपद व्यवस्थापनका लागि प्रतिपक्षी दल र बुझाई धारणा
20: विपद प्राधिकरण बनाएको थियौ हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएसिटी कुनै पनि नाम हो एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
16: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
22: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
21: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
22: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
21: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
22: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
23: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
22: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
24: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
25: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
24: तर के

0: तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा कर्जाले उकास्नु पर्ने विपन्न लघु वित्तको कालो सूचीमा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुदिल पोखरेलले लेख्नु भएको छ। संख्यात्मक रूपमा तीव्र विस्तार हुँदै लघुवित्त संस्थाहरूबाट आक्रमक ढंगले कर्जा विस्तार भयो, तर लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट भएनन्, त्यसले समस्या आएको बताइएको छ। कांग्रेसको वैचारिक धार समाजवादकी सामाजिक लोकतन्त्र शीर्षकमा पन्ध्रौं महाधिवेशन केन्द्रित रहेर कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। बीपीको समाजवादलाई समय अनुकूल पुनर्व्याख्या गर्ने कि परम्परागत धारमै अघि बढ़ने भन्ने मान्यताहरूबीच मतभेद छ। विशेष महाधिवेशनले सामाजिक लोकतन्त्रतर्फ जाने संकेत गरेपछि कांग्रेसभित्र वैचारिक बहस तीव्र बनेको हो। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइने शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यसै गरेर भित्र पृष्ठमा नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, 2 वटाले मात्रै उडान गर्दै शीर्षकमा सुरोज कौनले लेख्नु भएको खबर छ। बिहिबार एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा र जहाज पर्याप्त नहुँदा निगमले बिहिबार रातिको मलेसिया उडान समेत रद्द गर्नु परेको र यात्रुलाई होटलमा राखेको खबर प्रकाशित छ। नेपाल वायु सेवा निगमका 6 जहाजमध्ये बिहिबार 4 वटा ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज मात्रै रहेका छन्। तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै ले उडान गरेका छन्। एडीबी र प्राधिकरण बीच प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणको सम्झौता भएको खबर सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा यो वर्ष बढ़ीमा 11.5 लाख पर्यटक शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। पछिल्ला 2 महिना विपदका बीचमा पनि पर्यटक आगमनमा सुधार आएको छ। चीन र श्रीलंकाबाट धेरै पर्यटक आएका छन् भने युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ। त्यस्तै सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो शीर्षकको खबर प्रकाशित छ भने यूटीएलको 8 अर्ब बक्यौता सरकारी बाँकी सर असुल्दै शीर्षकको खबर पनि प्रकाशित छ।
3: नागरिक दैनिकमा 3 चिरामा कांग्रेस शीर्षकमा लेखिएको खबर छ। मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस 3 चिरा परेको उल्लेख गरिएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कांग्रेस 8 दशक पार गर्दा 3 धारमा विभाजन भएको उल्लेख गरिएको छ। चिनिया पर्यटक बढ़ेको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। नेपालमा प्राकृतिक विपदका बेला पनि सेप्टेम्बर महिनामा 88,248 जना विदेशी पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार यस वर्षको सेप्टेम्बरमा भएको पर्यटक आगमन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा 12.1% बढ़ी हो। गत वर्षको सेप्टेम्बरमा नेपालमा विभिन्न देशका गरी 78,711 जना विदेशी पर्यटक घुम्न आएका थिए। विदेशीका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा शीर्षकमा पवित्रा सुनार लेख्नुहुन्छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सक्ने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागि हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन इकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक शीर्षकमा दीपक प्रसाद गौतमले वीरगंज पर्साबाट लेख्नु भएको खबर छापिएको छ। वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदामहरू भरिएका छन्। भारतबाट G2G प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भादामा

0: थप 8 गरी 20 गोदाम भरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न तोकियो शुल्क शीर्षकमा भने विपत्तिले रोकिएन पर्यटक आगमन, नेपाल भारत पर्यटन सम्झौता बारेको खबर पनि छापिएको छ। बैंकबाटै हुन्डी कारोबार, अवैध अनलाइन कारोबार समेत रहेको पाइयो शीर्षकमा। अर्को खबर पनि छ भने च्याउ खेतीको हुँदैन बीमा शीर्षकमा टोपलाल अर्यालले रेशुङ्गा गुल्मीबाट लेख्नु भएको छ। जापानबाट फर्किएर 10 वर्षदेखि कृषि कार्यमा सक्रिय भलामीको च्याउ खेतीबाट पहिचान छुट्टै बनेको छ। दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रिसुङ्गा नगरपालिका 8 वर्षीय कमला भलामीलाई निकै पीड़ा भएको उल्लेख गरिएको छ। पहिलो पृष्ठमा उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढ़ाउनुपर्ने उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, रसुवागढ़ी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको हो। चीनले तिब्बतको झुआङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमाना बनाउने प्रस्ताव गरेको हो। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर यस्तो प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटरको उचाइमा रहेको छ। हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश बारेमा खबर छापिएको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले भनेको हो। प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको उल्लेख गरिएको छ। जातीय विभेदको आरोपमा 3 शिक्षक पक्राउ शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको छ। कैलालीमा विद्यालयमा जातीय छुवाछूत गरेको आरोपमा 3 शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव आधारभूत विद्यालयमा कार्यरत शिक्षक टेकराज उपाध्याय, भगवती रेग्मी र भगवती बडैलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको उल्लेख गरिएको छ। जलनको उपचारमा किर्तिपुरकै भर शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ भने नागढुङ्गा सुरूङ मार्गमा ट्राफिक नियम विपरीतका घटना बढ़्यो, दुर्घटनाको जोखिम शीर्षकमा पनि अर्को खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर छ, फ्लाई दुबईको दैनिक उडानले पोखरामा उत्साह थपेको छ। 8 अर्ब सरकारी दायित्व रहेको यूटीएलको अनुमति पत्र पनि खारेज भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले गाजा पट्टीमा मानवीय संकटको गम्भीर चेतावनी दिएको छ। पानी, सरसफाई, आश्रय स्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरका सवालमा औल्याउँदै सहेका त्यसलाई बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको संयुक्त राष्ट्र संघले जनाएको हो। राष्ट्रसंघका प्रतिनिधिले गाजामा पानी, सरसफाई, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा काम जारी राखेको समेत उल्लेख गरेको छ। करिब 3 लाख भन्दा बढ़ी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको समेत जनाउँदै कृषि गतिविधिका लागि सीमित मात्रामा मात्रै जमीन उपलब्ध रहेको समेत राष्ट्रसंघले जनाएको छ। द्वन्दले 8,000 भन्दा बढ़ी मानिसहरू अझै भग्नावशेष मुनि बेपत्ता रहेको समेत राष्ट्रसंघले जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति ली जे मिङले उत्तर कोरियासँगको विश्वास पुनर्स्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ। दक्षिण कोरियाली संचार माध्यमका अनुसार दुई देश बीचको अर्ध सैनिक क्रियाकलाप र विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको बताइएको हो। राष्ट्रपति लीले आफ्नो लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरियासँग पुनः विश्वास स्थापित गर्न सक्रिय रूपमा काम अगाडि बढ़ाएको समेत आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्नुभएको छ। यससँगै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको समेत घोषणा गरिएको छ। ट्रम्पले अमेरिकी सेना फिर्तालाई अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ।
0: साझा खबरमा अब खेल खबर। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 को आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित एउटा कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छनृ समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने भएका छन्। पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो अभ्यास खेलमा भूटान क्यान 11 13 रनले पराजित भएको हो। कालीकोटको रिंगिलमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 18 गतेसम्म कालीकोटको खाँडा चक्र नगरपालिका 11 रिंगिलमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ। र नेपाली गल्फर सुभाष तामाङले विश्व एसियाली खेलकुदको गल्फतर्फ दोस्रो दिन बिहिबार उत्कृष्ट प्रदर्शन गरी कट बनाउनु भएको छ। उहाँले 3 अन्डर 67 प्रदर्शन गर्दै समग्रमा 11 स्थान हासिल गर्नुभयो। पहिलो दिन इभन पार 70 खेलेका सुभाषले दोस्रो दिन 2 राउण्डमा कुल 137 स्कोर सहित कट पार गर्नुभएको विनोद पाण्डेले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
1: विपद व्यवस्थापनका लागि नीतिगत व्यवस्था प्रतिपक्षीय दलको रणनीति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब विपद व्यवस्थापन नीतिका लागि प्रतिपक्ष दलको रणनीतिको प्रसंग। रसुवाको भोटेकोशी बाढ़ीपछि विपद पूर्वको सूचना प्रतिकारका लागि नेपालको उपलब्ध कानून र संशोधनको बारेमा सरकारवाला बीच बहस बढ़ेको छ। कानून निर्माणका लागि प्रतिपक्ष दलले के कस्तो रणनीति बनाएका छन्? हामीले एमाले सांसद तथा राज्य व्यवस्था समितिका सदस्य पद्मा कुमारी अरियालसँग कुराकानी गरेका छौं।
4: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइला है, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब विस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
5: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ। यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
4: हामी एकदमै प्रतिबद्ध छौं सरकारका तर्फबाट अगाडि बढ़ाएका विपक्षसित जोड़िएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
5: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन। जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि, त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
4: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
5: त्यस्तो कानून आयो भने
4: हामी चाहिँ यसमा कुनै कुरा। अब बाँकी विषय हो, कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो। अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रात उद्धारसित त निर्देशिकाले नै काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, अहिले हामीले भनिरहेछौ,
5: अहिले पनि विशेष समिति त गठन भयो,
4: जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत। गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले पनि छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
0: एमाले सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पद्मा कुमारी अर्यालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: 74 जिल्लामा फैलियो स्कब टाइफस, देशभर 9,000 बढी संक्रमित।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 105 डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: Up next, Kantipur Diary.
5: Yes, Kantipur Diary ka saathma.
6: Hulas Galvalam. तीन गुना बढी टिक छ, हुलास भए अरु किन खोज्ने।
7: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: सरकारद्वारा बहुप्रतीक्षित निजामती सेवा सम्बन्धी विधेयक संसदमा दर्ता, संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य गरिँदै नेपाली कंग्रेसका पूर्व सभापति देउवा पक्षद्वारा समानान्तर महाधिवेशनको प्रक्रिया शुरू, पार्टीको हित विपरीत गतिविधिमा संलग्न नहुन कंग्रेसको चेतावनी। पहिलो पटक विद्युत प्रसारण लाइनको भाड़ा तोकियो, विद्युत उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने। फ्लाई दुबईको कक्षीय झगड़ा बारे यूएईद्वारा अनुसन्धान शुरू, अनुसन्धान पूरा नभएसम्म इजरायलसँगका सबै उडानहरू निलम्बन। र एसियाड अन्तर्गत गल्फमा सुभाष तामाङले कट पार गरे, तेक्वान्दो पुम्से र कुस्तीमा नेपाली खेलाड़ीको चुनौती सकियो।
1: दैनिक रू 197मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: Xiaomi वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे for my Thailand holiday।
0: नमस्कार, कान्तिपुर आरिका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
5: शुरूमा कान्तिपुर सविस्तारको पालो।
6: कान्तिपुर सविस्तार।
5: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गरेको छ। यो विधेयक पारित भएर कानून बनेपछि निजामती सेवा ऐन 2049 खारेज हुनेछ। प्रशासनिक संरचनालाई संघीय शासन प्रणाली अनुरूप समयानुकूल बनाउने प्रावधान विधेयकमा समेटिएका छन्। विधेयकका मुख्य प्रावधान समेटेर तयार पारिएको सामग्री कान्तिपुर सविस्तारमा।
7: सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधानसहित संघीय निजामती सेवा सम्बन्धी विधेयकलाई संसदमा दर्ता गराएको छ। हाल निजामती सेवामा रहेका कर्मचारी 58 वर्ष उमेर पूरा भएपछि अवकाश पाउँदै आएका छन्। नियमित रूपमा हुने अनिवार्य अवकाशको उमेर 58 वर्षलाई बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव गरिएको छ। तर नयाँ ऐन प्रारम्भ हुँदाका बखत एकपटकलाई 55 वर्ष पूरा उमेर भएको वा सेवा अवधि 30 वर्ष पूरा भएको कर्मचारी अवकाश पाउने प्रावधान विधेयकमा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार प्रतिनिधि सभामा दर्ता गराएको विधेयकको 57मा अनिवार्य अवकाश सम्बन्धी प्रावधान छ। ऐन प्रारम्भ भएका दिन 55 वर्ष उमेर पूरा भएको वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीहरूले अवकाश पाउनेछन्। बाँकी रहन गएका वा नयाँ भर्ना हुने कर्मचारीले भने 60 वर्ष उमेर पूरा भएपछि अवकाश पाउनेछन्। राजपत्रांकित विशिष्ट श्रेणी अन्तर्गत अधिकृत 14 तह अर्थात मुख्य सचिवको पदावधि 2 वर्ष र अधिकृत 13 तह अर्थात सचिवको पदावधि 3 वर्षको हुने भनिएको छ। विशिष्ट श्रेणीका कर्मचारीले तोकिएको पदावधि वा उमेर मध्ये जुन आधारमा पहिले अवकाश हुने हो सोही आधारमा अनिवार्य अवकाश पाउनेछन्। नयाँ कानून आएपछि निवृत्ति भरण अर्थात पेन्सन प्रायोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्रै गणना हुने विधेयकको प्रस्ताव छ। हाल अवकाशका लागि 58 वर्षको उमेर पूरा नगरुन्जेल जति वर्ष नोकरी गरेको हुन्छ ती सबै सेवा वर्ष पेन्सन प्रायोजनका लागि जोडिन्छ। उदाहरणका लागि कुनै कर्मचारी 58 वर्षको उमेर पूरा गरेर अवकाश पाउँदै गर्दा उसले नोकरी अवधि 38 वर्षको छ भने पेन्सन प्रायोजनका लागि 38 वर्ष नै जोडिँदै आएको छ। तर नयाँ ऐन आएपछि अवकाश हुने कर्मचारीले जति वर्ष नोकरी गरे पनि अधिकतम 30 वर्षको सेवा अवधि मात्रै पेन्सन प्रायोजनका लागि जोडिनेछ। निजामती सेवामा छड्के प्रवेशको प्रावधान ल्याइएको छ। विधेयकको 10-14 भनिएको छ, विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदका लागि निजामती सेवाभित्र जनशक्ति उपलब्ध हुन नसक्ने भएमा नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताका सम्बन्धमा लोकसेवा आयोगको परामर्श लिई निश्चित अवधिका लागि नियुक्ति गरी काममा लगाउन सक्नेछ। त्यस्तो उम्मेद्वारको योग्यता, छनौटको विधि, कार्य सम्पादन, करार सेवाका शर्त तथा सेवा सुविधा लगायतका विषय लोकसेवा आयोगको परामर्शमा नेपाल सरकार मन्त्री परिषदले निर्धारण गरे बमोजिम हुनेछ। निजामती सेवामा तहगत संरचना रहने प्रस्ताव गरिएको छ। कर्मचारी सेवामा राजपत्र अनङ्कित पाँचौं सहायक पहिलो तहदेखि राजपत्राङ्कित विशिष्ट श्रेणी अधिकृत तेह्रौं र चौधौं तहसम्मको श्रेणी र तह तोकिएको छ। सहायक पहिलोदेखि अधिकृत चौधौं तहसम्म कर्मचारीको दर्जा रहनेछ। राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव र मुख्य रजिस्ट्रारको पदमा बहाल रहेका कर्मचारी राजपत्राङ्कित विशिष्ट श्रेणीको अधिकृत चौधौं तहका मानिनेछन्। राजपत्र अनङ्कित पाँचौं श्रेणी वा श्रेणीविहीन पदमा बहाल रहेका कर्मचारी सहायक पहिलो तहका कर्मचारी हुनेछन्। विधेयकको दफा छमा कर्मचारीको श्रेणी र तह सम्बन्धी प्रावधान राखिएको छ। विधेयकमा निजामती सेवामा भर्नाका लागि उम्मेद्वारको योग्यता भने अहिले रहेकै प्रावधान अनुसारको छ। राजपत्र अनङ्कित पदमा 18 वर्ष र राजपत्राङ्कित पदमा 21 वर्ष पूरा भएका नेपाली नागरिक संघीय निजामती सेवा पदमा उम्मेद्वार हुन योग्य हुन सक्नेछन्। पुरूष उम्मेद्वारको हकमा 35 वर्ष र महिला उम्मेद्वारको हकमा 40 वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ। निजामती सेवामा प्रवेशका लागि समावेशी सीटको प्रतिशत बढ़ाइएको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पदमा समावेशी क्लस्टरको प्रतिस्पर्धाबाट कर्मचारी छानिनेछन्। हाल 45% सीट समावेशी समूहका लागि कायम छ। विधेयकमा प्रस्तावित प्रावधान अनुसार खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% छुट्याई 100%लाई 100% माने त्यसको 50% पदमा महिलाबीच मात्र प्रतिस्पर्धा गराइनेछ। बाँकी 50%लाई 100% माने समावेशी क्लस्टर समूहबीच प्रतिस्पर्धा गराइनेछ। महिलालाई मात्र छुट्याइएको सीटमा पनि समावेशी क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ। यस प्रावधानलाई प्रत्येक 10 वर्षमा पुनरावलोकन गरिनेछ। विधेयकमा निजामती सेवाबाट अवकाश पाएपछि अर्को पदमा नियुक्तिका लागि कुलिङ पीरियड तोकिएको छ। राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएका वा अवकाश पाएका कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक कूटनैतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउने छैन। त्यस्तै अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेकका निकायबाट संचालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न पाइने छैन। अवकाश हुनु अघिको पछिल्लो 1 वर्षभित्र बहाल रहेको निकायको कार्यक्षेत्रसँग सम्बन्धित रहेको संस्था वा त्यस्तो नियमन गर्ने संस्थाको कर्मचारी वा परामर्शदाताका रूपमा पनि अवकाश भएको 2 वर्षसम्म काम गर्न रोक लगाइएको छ। विधेयकमा प्रदेश निजामती सेवा सम्बन्धी प्रावधान राखिएको छ। मुलुक संघीय शासन व्यवस्थामा गएको 10 वर्षभन्दा बढ़ी भइसक्दा पनि संघीय शासन व्यवस्था अनुकूलको निजामती ऐन बन्न सकेको छैन। प्रदेश सरकारहरूले संघीय निजामती ऐनको माग गर्दै आएका थिए। विधेयकको परिच्छेद 12 प्रशासनिक अन्तर सम्बन्धको विषय राखिएको छ। प्रदेश निजामती सेवामा अधिकृत 12 तह अर्थात राजपत्राङ्कित प्रथम सम्मका पदहरू हुने उल्लेख छ।
6: कान्तिपुर सविस्तार।
5: संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। संघीय निजामती सहितका महत्वपूर्ण विधेयक अघि बढ़न नसकिरहेका बेला सरकारले अधिवेशन अन्त्यको बाटो लिएको हो। यसैबीच कर्मचारी संचय कोष संशोधन विधेयक, नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक र भुक्तानी तथा फरछोट पहिलो संशोधन विधेयकलाई दफा र छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधि सभाले स्वीकृत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले ती विधेयक समितिमा पठाउने प्रस्ताव गरेका थिए।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले समानान्तर महाधिवेशन अन्तर्गत वडा अधिवेशन गरेको छ। गगन थापा नेतृत्वको नेपाली कंग्रेसले केन्द्रीय महाधिवेशन गर्ने केही दिन अघि देउवा पक्षले छुट्टी महाधिवेशन गरेको हो। समानान्तर महाधिवेशन आयोजनाले नेपाली कंग्रेसलाई विभाजित गराएको छ। पूर्व सभापति देउवाले हिजोबाट 6743 वडामा एकैसाथ शुरू भएको अधिवेशन विधि र प्रक्रिया पूरा गरेर सम्पन्न गर्न आग्रह गरेका छन्। पार्टीभित्रको मतभेदलाई महाधिवेशन मार्फत समाधान गरेर कंग्रेसलाई थप मजबूत बनाउने उनको भनाइ छ। वडा अधिवेशनबाट वडाको क्रियाशील सदस्यताको संख्याका आधारमा न्यूनतम 21 देखि अधिकतम 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। यसैबीच पूर्व सभापति शेरबहादुर देवा पक्षले समानान्तर रूपमा वडा अधिवेशन शुरू गरेपछि कंग्रेसको केन्द्रीय अनुशासन शासन समितिले पार्टीको हित विपरीत गतिविधिमा संलग्न नहुन नेता कार्यकर्तालाई चेतावनी दिएको छ। समितिले 15 महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेका नेता कार्यकर्ता पार्टीको नीति र निर्णय विपरीत गतिविधिमा लागे कार्यवाही गर्ने जनाएको छ। समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका विभिन्न तहका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा क्रियाशील सदस्यलाई पार्टीको हित र मर्यादा विपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्। कतिपय व्यक्ति कंग्रेसकै नाममा पार्टी विरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको भन्दै समितिले त्यस्ता गतिविधिलाई गम्भीरताका साथ निगरानी गरिरहेको धमलाले बताएका छन्। यसैबीच कंग्रेसको आसन्न 15 महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धासँगै पार्टीको वैचारिक धार कस्तो हुने भन्नेमा पनि बहस सुलिएको छ। बीपी कोइरालाले अघि सारेको परम्परागत लोकतान्त्रिक समाजवादकै धारलाई निरन्तरता दिने कि त्यसलाई समय अनुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको बाटो समात्ने भन्नेमा नेताहरूबीच मतभेद देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवाको समूहले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व बीपीको समाजवादी धारबाट विचलित भएको आरोप लगाइरहेको छ। विशेष महाधिवेशनले भने गगन थापालाई नेतृत्वमा ल्याउनका साथै सामाजिक लोकतन्त्रको विषय उठाएको थियो। समानान्तर महाधिवेशन गर्न लागेका देउवा पक्षले यो सवाललाई प्रमुखताका साथ उठाउन खोजिरहेको छ। संस्थापनले भने समाजवाद नछाडेको तर त्यसलाई बदलिएको राजनीतिक, आर्थिक र सामाजिक परिवेश अनुसार परिवर्तन गर्न खोजिएको बताउँदै आएको छ। विशेष महाधिवेशनबाट पारित राजनैतिक प्रस्तावमा कंग्रेसका सिद्धान्त, विचार र नीतिलाई जनताको भावना र बदलिएको समय अनुसार अध्यावधिक परिमार्जन व्याख्या तथा पुनर्व्याख्या गर्दै सैद्धान्तिक वैचारिक रूपान्तरण गर्न आवश्यक भएको उल्लेख गरिएको छ। सभापति गगन थापाले युवा, सुशासन, समावेशिता, सार्वजनिक सेवा, आर्थिक नीति र राज्यको पुनर्संरचना लगायत मुद्दा सामाजिक लोकतन्त्रमा आधारित नीतिबाट अगाडि बढ़ने उद्घोष गरेका थिए। 21 फागुनको निर्वाचन अगाडि उनले अघि सारेका नीति, कार्यक्रम र प्रस्तुति यसैमा आधारित देखिएका थिए। कान्तिपुर आदिमा अब ब्रेक पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै जास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: बाढी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौनजन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफसँगको सहकार्यमा जनहितमा जारी।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: के छ साथी, खबर निकै खुसी देखिन्छौ त? के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, देशमा गर्व। दुख दुख होइन, दुःख कहौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. अब कुनै प्रसारण लाइन प्रयोग गरी विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ. छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो. नेपालले भारत र बंगलादेश विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ. विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिड प्रयोग गरे बापत लाग्ने प्रसारण शुल्क निर्धारण गरेको हो. प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ. यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ. अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने आयोगको भनाइ छ. आयोगले पुस 2082 खुला पहुँच सम्बन्धी निर्देशिका 2082 स्वीकृत गरिसकेको छ. निर्देशिकामा नोडल एजेन्सी भने प्राधिकरणको विद्युत प्रणाली संचालन विभागलाई नै तोकिएको छ. त्यसकारण बिजुली बिक्रीकर्ता खरिदकर्ता र प्राधिकरण बीच हुने त्रिपक्षीय सम्झौता अनुसार उत्पादक वा खरिदकर्ता मध्ये एकले तोकिएको प्रसारण शुल्क तिर्नुपर्नेछ. खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगावाट हुनुपर्ने उल्लेख छ. आयोगले खुला पहुँचलाई 3 तहमा वर्गीकरण गरेको छ. दीर्घकालीन खुला पहुँच अन्तर्गत 5 वर्षभन्दा बढ़ी अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ. मध्यकालीन खुला पहुँच 1 वर्षभन्दा बढ़ी वा 5 वर्षसम्म प्रयोग गर्न पाइनेछ. अल्पकालीन खुला पहुँच 1 वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ. खुला पहुँचका लागि दीर्घकालीन मध्यकालीनका लागि मासिक प्रति मेगावाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको छ. आयोगले हिजो राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2083 जारी गरी मूल्य सार्वजनिक गरेको हो. आयोगले तोकेको प्रसारण शुल्क महँगो भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले बताए. यस विषयमा इप्पानको आधिकारिक धारणा पनि आउने र मूल्य तोकिसकेकाले यसलाई कार्यान्वयनमा जोड़ दिनुपर्ने लामाको भनाइ छ.
1: कैलालीको टिकापुर एकी माया साईले लघुवित्तसँग कारोबार गरेको 20 वर्ष भयो. तर अहिले उनी 3 वटा लघुवित्तको कालो सूचीमा परेकी छन्. न बैंकले ऋण दिन्छ, न आफन्तले पत्याउँछन्. टिकापुरमै होटल गरेकी साईले लघुवित्तसँगै सहकारीबाट ऋण लिएकी थिइन्. कोरोना महामारीका बेला 6 महिना लकडाउन भएपछि उनले किस्ता नियमित तिर्न सकेनन्. होटलको आमदानी र एक लघुवित्तको ऋण तिर्न अर्कोबाट ऋण लिने गरेर महामारी अघिसम्म नियमित भुक्तानी गरेकी थिइन्. तर महामारीपछि आमदानी नभएपछि ऋण तिर्न नसकेर आफ्नो आर्थिक अवस्था बिग्रिएको उनी बताउँछिन्. ऋण दिन हानथाप गरेका लघुवित्तले अहिले वास्तै गरेनन्. माया साई मात्र होइन, लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आर्थिक वर्ष 2082-83 झण्डै 25,500 भन्दा बढ़ी साना ऋणी कालो सूचीमा परेका छन्. यो गत वर्ष कालो सूचीमा पर्ने कुल ऋणीको झण्डै 36% हो. पछिल्ला केही वर्ष यता आर्थिक गतिविधि चलायमान हुन नसकेको, बजार माग घटेकाले आय आर्जनमा कमी आएको, राष्ट्र बैंकको कसिलो नीतिका कारण 2 भन्दा बढ़ी संस्थाबाट ऋण लिने अवस्था नभएको र समाजमा लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रामक हल्ला फैलाएको लगायतका कारण धेरै साना ऋणी कालो सूचीमा परेको जानकारहरू बताउँछन्. लघुवित्तले विगतमा ऋणीको अध्ययन नै नगरी ऋण प्रदान गर्दा यो खालको समस्या आएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए. श्रेष्ठले भने संख्यात्मक रूपमा तीव्र विस्तार हुँदा लघुवित्त संस्थाहरूबाट लक्ष्य तोकेरै आक्रामक ढंगले कर्जा विस्तार भयो. जुन बेला लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट हुन सकेनन्. ऋणी छनौट भइसकेपछि उनीहरूलाई कर्जा दिन मात्र होइन व्यवसाय गर्न पनि लघुवित्तले सहयोग गर्नुपर्ने हो. तर त्यसो हुन सकेन जसले पनि समस्या निम्तियो. सहज रूपमा वित्तीय पहुँच नपुगेका गरीब तथा विपन्न परिवारका व्यक्तिलाई धितो बिना सामूहिक जमानीमा ससानो ऋण उपलब्ध गराएर उनीहरूको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था स्थापना गरेको हो. यसरी स्थापना भएका लघुवित्त वित्तीय संस्थाले उद्देश्य र नीति अनुरूप काम नगरेको, ऋणीको पहिचान नगरी ऋणको असीमित भार थोपारेको र ऋणीलाई अप्ठ्यारा परेका बेला सहजीकरण नगरी डर र त्रास दिने गरेको लगायत कारण पछिल्ला वर्षमा साना ऋणी धमाधम कालो सूचीमा थपिन थालेका हुन्.
0: सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ भने 600 भन्दा बढ़ी संक्रमित भएका छन्। यस वर्ष बैतडीमा पनि चालू आर्थिक वर्षको साउन र भदौमा 139 संक्रमित भेटिएका छन्। यस वर्ष जनवरीदेखि देशभर 9000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ भने रोग 74 जिल्लामा फैलिएको छ। समयमै उपचार नगरे मृगौला फोक्सो तथा अन्य अंगमा असर पुग्न सक्ने भएकाले उच्च ज्वरो सहितका लक्षण देखिए तत्काल स्वास्थ्य संस्था जान चिकित्सकहरूले सुझाव दिएका छन्। It's always fun when you hit the road.

धाम साथी धुमधाम राइट सपन नयाँ इभी मेरो टिया इभी सँग लाइट छ सुपर फन. Elders love it, so do the young. It's safe.

0: विपद पछि तपाईँ वा तपाईँका बाल बालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
1: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 र सीएमसी नेपालको 1810500402 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
0: समस्या मनमै नराखौं, सहयोग मागौं।
1: महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।

यस दशैतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकिड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।

0: काठमाडौँमा अब आर्थिक समाचार। नेपाल वायु सेवा निगमका छवटा जहाज मध्ये चारवटा ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि दुई ट्विनेटर तथा अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारो बडी र दुई वाइड बडी जहाज रहेका छन्। तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा छन्। जहाज पर्याप्त नहुँदा निगमले हिजो रातिको मलेसिया उडान रद्द गरेर यात्रुलाई होटलमा राखेको बताएको छ। बुधबार राति दिल्लीबाट फर्केपछि निगमको उडानमा रहेको A320 न्यारो बडी हिजो मलेसिया उड्नुपर्ने थियो, तर सो जहाजको दायाँ इन्जिनमा तेल चुहावट देखिएपछि ग्राउण्डेड भएको निगमको भनाइ छ। नेपालबाट मलेसिया जाने 85 हाराहारी थिए भने मलेसियाबाट दशैंका लागि घर फर्कने 150 भन्दा बढ़ी यात्रु थिए। यो जहाज ग्राउण्डेड भएसँगै दुवैतर्फका यात्रु अलपत्र परेका छन्। काठमाडौँबाट मलेसिया जाने यात्रुलाई होटलमा राखिने निगमले बताएको छ।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। दुबईबाट तेल अभिवतर्फ गइरहेको फ्लाई दुबईको FJ1073 उडानमा भएको ककपिट झडपबारे संयुक्त अरब इमिरेट्स यूएईले अनुसन्धान शुरू गरेको छ। यूएईका महान्यायाधिवक्ता डाक्टर हमाद सैफ अल शम्सीले घटनाको कारण परिस्थिति र उद्देश्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन्। यूएईको अनुसन्धानले यो घटना कुनै आतंकवादी गतिविधि वा उद्देश्यसँग जोड़िएको थियो कि थिएन भन्ने विषय पनि समेट्नेछ। साथै घटना पूर्व योजना गरिएको थियो वा कसैको निर्देशनमा भएको थियो भन्नेबारे पनि जाँच गरिनेछ। अनुसन्धान पूरा नहुँदासम्म घटनाको उद्देश्यबारे निश्चित निष्कर्ष निकालिएको छैन। फ्लाई दुबईले अनुसन्धान पूरा नभएसम्म इजरायल जाने र इजरायलबाट आउने सबै उडानहरू निलम्बन गरिने जनाएको छ। बुधबार यूएईबाट इजरायलको तेल अभिवतर्फ आइरहेको विमानमा ककपिट भित्रै मुख्य पाइलट क्याप्टेनलाई सह पाइलटले छुरा हानेर घाइते बनाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सो विमान साउदी अरेबियाको ताबुकमा आपतकालीन अवतरण गराइएको थियो। साउदीले पनि घटनाबारे अनुसन्धान गरिने जनाएको छ।
0: कान्तिपुरमा अब खेल समाचार। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत गल्फ नेपाली खेलाड़ी सुभाष तामाङले कट पार गरेका छन्। दोस्रो दिन 3/67 स्कोर गरेका सुभाष समग्रमा 137 स्कोर सहित 11 स्थानमा छन्। उनी एसियाडमा कट पार गर्ने दोस्रो नेपाली गल्फर बनेका छन्। यसअघि हाङ साओ एसियाडमा शुक्रबार हाजुर राईले कट पार गरेका थिए। अर्का गल्फर राहुल विश्वकर्मा भने 12 ओभर 152 स्कोर सहित कट पार गर्न असफल भए। महिला गल्फमा ताराकार कि चित्रकार 42 स्थानमा छन्। त्यस्तै तेक्वान्दो पुम्सेमा स्वस्तिका तामाङ र युवराज राणा पुछारमा रहे। कुस्तीमा सुशीला चन्द र जुडोमा पूनम श्रेष्ठ पहिलो चरणमा पराजित भए। एसियाडको पदक तालिकामा चीन 154 स्वर्ण सहित शीर्ष स्थानमा छ। जापान 59 स्वर्ण सहित दोस्रो तथा दक्षिण कोरिया 30 स्वर्ण सहित तेस्रो स्थानमा छ।
1: अब मौसम सम्बन्धी जानकारी। आज देशभर मनसुनी वायु र पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी बागमती र गण्डकी
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन

0: सुबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ, तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 औं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
3: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492720।
4: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 0291404084 र 98040458827।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने पिच दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।
6: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860-96-40-00
5: र 9819-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार।
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
5: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98-6-15-39-444
6: र 0-29-5-90-155।
5: More style, more design. Total Tailors.
3: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
11: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
12: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615349444
4: र 0295901055।
5: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू:
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422267।
8: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: सब जानकारीको लागि 029562061
7: 029570315
6: र 98520170
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
9: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधि, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
18: पोखरो वर्डर आवश्यकता सम्बन्धी सूचना: तुम्लिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 पोखरो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुम्लिन्टार एयरपोर्ट गेट।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
20: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
22: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
24: किन र काका?
23: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
24: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
23: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
24: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
23: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
24: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
23: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
24: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
23: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
24: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
23: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
24: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
23: सम्पर्क 029140084 र 98040045827।
25: आयो सबको घर घरमा।
26: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
27: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
26: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
23: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
5: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खादबारी नगरपालिकाको अनुरोध।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-520-28-6 46।

0: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्ष गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा थोरै विलम्ब भयो, क्षमा माग्दै कार्यक्रमलाई स्वागत गर्दै म उपस्थित छु। ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं पञ्चाङ्ग ग्रह गोचर र राशिफलहरू सहित तपाईँसँग उपस्थित भएको छु। केही प्राविधिक समस्याले केही विलम्ब भएको तपाईँलाई जानकारी गराउँदै कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज विशेष असोज महिनाको 16 गते आज शुक्रबार, तदनुसार इस्वी सन 2026 रहेको छ। अक्टोबर 2 तारिक नेपाल सम्बत 1146 रहेको छ। या लागा रुद्र नाम सम्बत सरस्वती सूर्य दक्षिणाय शरद ऋतु आश्विन कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा षष्ठी तिथि 15 घड़ी 53 फल दिनको 12 बजेर 18 मिनट सम्म तदुपरान्त सप्तमी रोहिणी नक्षत्र 3 घड़ी 43 फल बिहान 7 बजेर 26 मिनटसम्म व्याघात युग 40 घड़ी 13 फल भद्राकरण 42 घड़ी 54 फल आज आनन्द युगमा मित्र युग रहेको छ। आजको दिनमानको समय 29 घड़ी 36 फल बिहान सूर्योदय 5 बजेर 57 मिनटमा भयो। साँझ सूर्यास्त 5 बजेर 47 मिनटमा रहनेछ। आज सूर्योदयमा 15 घड़ी 53 पला षष्ठी भए पनि 16 श्राद्धको लागि 21-22 घड़ी चाहिने अवस्था भएको कारणले गर्दा आज 12 बजेर 18 मिनट पछाडि सप्तमी तिथि प्रारम्भ रहनेछ। आज सप्तमी श्राद्ध हो। यो मैले अस्ति पनि भने यो पार्वण श्राद्ध विशेष गरी 12-1 बजे भन्दा पहिले प्रारम्भ गर्ने हुँदैन नियमअनुसार। अब कहिलेकाहीँ काहीँ अब अभावको ठाउँमा कहिलेकाहीँ गर्न पाइयो, तर यतिखेर एका बिहानै चाहिँ सकभर सप्तमी श्राद्ध नगरेको राम्रो, किनकि तिथि लागिसकेको छैन। गुरूहरूले झुक्क्याउनुहोला, गुरूहरूले अलिकति केही गडबडी गर्नुहोला, तर सम्भव भएसम्म पिण्ड दिने बेला चाहिँ 12-18 कट्नै पर्छ भनेको 12 बजेर 18 मिनट कटेपछि शुभ मानिन्छ। अबको क्रममा तपाईँलाई जानकारी गराउँ ग्रह गोचर। सूर्य कन्या राशिमा रहेका छन् भने चन्द्रमा वृष राशिमा छन्। मंगल ग्रहको अवस्था यतिखेर कर्कट राशिमा छन् भने बुध ग्रह तुला राशिमा छन्। बृहस्पति कर्कट राशिमा रहेका छन् भने शुक्र ग्रह तुला राशिमा छन्। शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिएको छ। अबको क्रममा तपाईँलाई जानकारी गराउँछु तपाईँका जिन्दगीमा आइपर्ने आज घट्ने घटना तपाईँको दिनलाई कसरी अगाडि बढाउँछ राशिफल भन्ने चिज तपाईँको लागि महत्वपूर्ण हुन्छ। तपाईँको दिनमा आजको दिन कसरी व्यतीत हुन्छ तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि धनस्थानमा रहेको चन्द्रमाले आजको दिन आर्थिक क्षेत्रमा प्रसन्न फल ल्याउँछ। बाढ़ी पवित्र रहनेछ। सबैले तपाईँको प्रशंसा गर्छन्। तपाईँले आँटेका कामहरूमा सफलता प्राप्ति गर्ने योग छ। आजको दिन सकारात्मकता छ। लग्नमा उच्च चन्द्रमाले गर्दा सबैले तपाईँको प्रशंसा गर्छन्। कुनै महत्वपूर्ण जिम्मेवारी पनि तपाईँलाई आइपर्न सक्छ। आजको दिनमा निकै सावधानी भएर अगाडि बढ्नुहोला। दिन असाध्यै सकारात्मक राशिमा संकेत छ। मन असाध्यै प्रसन्न रहने खालका योगहरू रहेका छन् भने आँटेका कामहरू बनिरहने अवस्थाहरू रहन सक्छ। मान सम्मानमा वृद्धि रहन्छ। गर्दै आएका हरेक कामबाट सकारात्मकता आजको राशिमा संकेत छ। कर्कट राशि हुनेको लागि भने लग्नमा बृहस्पति छन्। उन्नति राम्रो छ तपाईँको लागि, सकारात्मकता राम्रो छ, पठन पाठन सुधार होला, तर प्रेममा भने घाटा बेहोर्नु पर्ने युग रहेको छ। सिंह राशि हुनेको लागि नबनेका कामहरू पनि बन्दै जान सक्छन्। पशु र चौपायबाट मनज्ञ धनार्जन गर्न सकिन्छ। लेखनको कार्यमा अलिक केही कमी कमजोरी हुन सकिन्छ। सरस्वती मातालाई पुकार्दै लेखन कार्यलाई पनि निरन्तरता दिनु राम्रो मान्ने योग छ। कन्या राशि हुनेको लागि आजको दिनबाट हेर्दा शनि सप्तमेश भएको कारणले गर्दा अलिकति कामहरूमा सफलता नबन्ला। दाजुभाइमा मनमुटाव वृद्धि रहनेछ। आज पुर्खोली सम्पत्तिमा पनि केही विवाद हुन सक्ने, झै झगडा दाजुभाइमा हुने भएकाले सावधानीका साथ अगाडि बढ्नु शुभ हुन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिनमा तपाईँको श्रृंगारमा अलिकति खर्च बढ़ी रहनेछ। आजको दिनमा प्रेम प्रस्तावहरू आउन सक्ने योग छ। छुटपटेको भय लाग्न सक्छ। सावधानी भएर अगाडि बढ्नु। आज अलिकति दिन अलि अशुभ खालका छन्। घर परिवारसँग टाढिनु पर्ने योग रहेको छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ। प्रेममा सफलता मिल्नेछ। महत्वपूर्ण यात्राहरू गर्दै हुनुहुन्छ। यात्रा पनि सफल हुने योग छ। धनुराशिको लागि थोरै तपाईँको कुरा काटेको संख्यामा वृद्धि हुनेछन्। आज आफ्नै परिवारसँग टाढिनु पर्ने योग पनि रहेको छ। तपाईँलाई कृषि र पशु चौपायबाट भन्दा पनि आज विशेष गरी औषधि सम्बन्धी फार्मेसी सम्बन्धी नर्सिङ सम्बन्धी काम गर्नेहरूको लागि भने दिन असाध्यै महत्वपूर्ण रहेको छ। जागिरमा पद वृद्धिको सम्भावना सन्तान परिवारबाट तपाईँको प्रशंसा हुने योग र तपाईँलाई मनमा आनन्द रहने आजको दिन असत्य सुखद बन्ने योग छ। मनमा पीर पर्न सक्छ। झुटो आरोपको सामना गर्नुपर्ने बाध्यतात्मक सृजना हुन सक्छ। आजको दिनमा तपाईँले बोल्दा विशेष ध्यान दिनुहोला। दण्ड जरिवाना तिर्नुपर्ने सम्भावना भएकाले ओम राम राहवे नमः यो मन्त्र जप गर्नु तपाईँको लागि केही राम्रो शुभ संकेत मिल्न सक्छ। आजको दिनमा तपाईँलाई नबनेका काम बन्दै जान सक्ने सम्भावनाको युग र असाध्य राम्रो र मंगलकारक युग देखिएको छ। आजको दिन तपाईँलाई सहज हुनेछ। मनमा अति नै आनन्द आउने दिन छ। कारण हो तेस्रो भावको चन्द्रमा पराक्रमिक बन्न सक्छ। शास्त्र अनुसार तपाईँको लागि आज अधुरा कामहरू पूरा हुनेछन् भने आफन्तहरू पनि आफूसँग झुकेर आउनेछन्। शत्रु आज तपाईसँग झुक्दा मनमा तपाईँको असाध्य आनन्दको अनुभूति राशिमा संकेत छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी

0: 97 98 42 73 601
1: लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष तर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छु। तपाईँ यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ, हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ र हामीलाई केही मनमा लागेका श्राद्ध सम्बन्धी केही जिज्ञासाहरू राख्न चाहनुहुन्छ भने फटाफट रूपमा हाम्रो पात्रो एप्लिकेशनबाट सुन्दै गरेको रेडियोहरूबाट कमेन्ट तपाईँ छोड्न सक्नुहुनेछ। हामी तपाईँका कमेन्ट अवश्य विभाजन गर्छौं, तर चिना हेर्ने काममा चाहिँ कमेन्टबाट हुँदैन, नम्बरमै फोन गर्नुपर्ने हुन्छ। हामी तपाईँसँग प्रत्यक्ष रूपमा कमेन्टहरूबाट धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका हुन्छौं। यतिखेर कमेन्ट छ कि छैन मलाई प्राविधिकबाट इच्छा मिलिरहेको छ, कमेन्टहरू छैनन् तर कमेन्ट आउने क्रम जारी हुन सक्छ। हामी यतिखेर फोनमा सम्पर्क गरिरहन्छौं, केही श्राद्ध सम्बन्धी अथवा केही यसपालिको नवरात्र सम्बन्धी पनि अब जानकारी गराउन सक्नुहुन्छ। नवरात्र सम्बन्धीमा केही तपाईँलाई मनमा लागेका कौतूहलता अथवा यसपालिको नवरात्र कस्तो छ, धेरैको हल्ला अस्त छ, शुक्र अस्त छ रे, जमरा राख्नै हुँदैन भन्ने खालको हल्ला चलिरहेको छ, यो एकदम गलत हो। यसपालि कार्तिक महिनाको असोज महिनाको यो 25 गते जमरा राख्ने दिन छ भनेको यसलाई के भन्नुहोस् त भने जमरे अब के भन्नु घटस्थापना भन्नुहुन्छ होइन, घटस्थापना छ होइन। अनि 28 गतेबाट तपाईँको चाहिँ शुक्र ग्रह अस्त छ। यो के हुन्छ अस्त, कसरी गरिन्छ यो काम, बीचमा अस्त पर्यो, साङ्गेता गर्न मिल्दैन, विशेष अनुष्ठान नूतन अनुष्ठानहरू नयाँ कार्यहरू गर्न चाहिँ हुँदैन, तर जमरा त हरेक वर्ष राखेको हो नि त हामीले होइन, त्यसलाई नित्यमा गर्नुपर्छ, जमरा राख्नै नहुने भन्ने होइन, तर यसमा विशेष गरी देवी भागवत लगाउने अथवा अनुष्ठान गर्ने म विशेष काम गर्छु यो वर्ष देवीको नाममा, आज म यसपालि चण्डी पाठ गराउँछु भयानक खालको भन्दा चाहिँ तपाईँले एकदम विधिवत रूपको जुन अहिलेसम्म नगरिएका कर्महरू गरेर साङ्गेता गर्न मिल्दैन, त्यसो भएको हुँदा त्यो चाहिँ हो जमरा राख्ने, साधारण पाठ गराउन मजाले मिल्छ। फेरि तपाईँलाई लाग्न सक्छ पाठ त एउटै हुन्छ, कसरी दिव्य र साधारण भन्ने हुन्छ, दिव्य भनेको संकल्प सहित अहिलेसम्म तपाईँले पाठै गर्नु भएको छैन अथवा पोहोर साल पाठ गराउँदा सामान्य हिसाबले पाठ गराउनु भयो भने यसपालि विशेष अनुष्ठान गरेर देवीलाई प्रसन्न पार्छु भन्दा त्यसरी चाहिँ मिल्दैन है, जमरा राखौं, टिको लगाऊ। यसपालिको दशैं पनि शुक्र अस्तमा परेको छ, फेरि यहाँ पनि अर्को समस्या आउँछ, लु अस्तको बेला त टिको लाउन हुन्न रे भन्दा पनि अहिले हाम्रा वैदिक सनातन पराम भान्नको लागि हामी प्रकृतिसँग जोडिएका व्यक्तिहरू

0: हामी हिन्दू बौद्ध किराँत होइन यस्ता परिवारहरूलाई चाहिँ भान्नको लागि भनेको ओमकार परिवारलाई भान्नको लागि अर्को तत्त्व लागिरहेको छ कदापि थो तपाईँले ख्याल गर्नुपर्ने अवस्था रहन्छ नै है त। यतिखेर कोही जिज्ञासुहरूले कमेन्ट पनि गर्दै गर्नुहोला, म यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको मलाई इशारा प्राप्त भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। जय श्री कृष्ण, राधे राधे। ए प्रभु, राधे श्याम। कोही हुनुहुन्थ्यो तर उहाँसँग भने कुराकानी हुन सकिन्न।
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शङ्खुवसबाट। नाम के भन्नुभयो?
1: अशोक अधिकारी।
0: अशोकजी, अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिले कहाँ सुन्ने गर्नुभएको छ?
1: दैनिकै सुन्छु गुरु।
0: दैनिक सुन्नुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म आफ्नै बारेमा।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
1: 2063 साल।
0: 2063 साल कुन महिना?
1: साउन 31 गते।
0: 63 सालको साउनको 31 गते कति बजे?
1: बुधबारको दिन 12:09 दिउँसो।
0: 12 बजे
1: शङ्खुवासभा जिल्लामा।
0: दिउँसो शङ्खुवासभा जिल्लामा। तपाईँको आफ्नै हो यो?
1: हजुर, आफ्नै।
0: यो तपाईँको आफ्नै हो भने राशिको नाम अबाट नाम आउँछ, अशोक। मेष राशि अष्टमी भन्ने तिथिमा जन्म भएको छ, भदौको कृष्ण पक्षको अष्टमी। लग्नमा बृहस्पति, साह्रै राम्रो मान्छे, तर बीचमा पढाइ यस्तो मजाले बिग्रियो। आहा, पढाइ छोड्नुभयो?
1: होइन, छोडेको भर्खर 2 वर्ष आएर बसेको छ।
0: पढाइ राम्रो भएन है बीचमा?
1: हजुर।
0: कति भयो 12 कक्षा भ्याएको कि यही साल? एकदम तपाईँलाई राहु पनि चलेको छ, सङ्कटा पनि चलेको छ, यसलाई स्वामी पत्नी ग्रह भनिन्छ। एउटा एकदम अशुभ हुन्छ, राहु र सङ्कटाको विशेष शान्ति गर्ने, विशेष पूजा पाठहरू गर्ने कामहरू गर्नुपर्छ। तर लग्नमा बृहस्पति छ, एकदम भाग्यमानी मान्छे, यसलाई तपाईँले बेलैमा शान्ति गर्नुभयो भने चाहिँ असाध्य राम्रो हुन्छ है। अनि यस्तो सङ्कटा राहु चलेको मान्छेलाई अलिकति चोटपटको भए पनि रहन सक्छ, झुटो आरोप आउन सक्छ, एकदम ध्यान दिनुहोला। 21 वर्षसम्म भनेको अब 1 वर्ष एकदमै ध्यान दिनुपर्छ, त्यसपछि केही कुरामा सुधार हुन्छ है त।
1: अनि स्वास्थ्य कस्तो छ गुरु?
0: मैले भने त राहु चल्या छ, सङ्कटा चल्या छ, यो बेला त राम्रो हुँदैन नि हजुर। राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: यो शुभ रङहरू,
0: अब यो सबैभन्दा राम्रो तपाईँको लागि 3 अङ्क राम्रो हुन्छ, तपाईँको रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ, त्यस्तो आतिनु पर्दैन, ग्रहहरू ठिक छैन है।
1: अनि घरको वास्तु कति छ गुरु?
0: घरको वास्तुको लागि ठिक छ, त्यस्तो आतिनु पर्दैन।
1: बुबा आमासँगको सम्बन्ध?
0: बुवा आमासँग पनि ठिक छ, त्यस्तो नातिनु, सबै कुरामा ठिक छ। अलिकति ग्रहलाई राम्रोसँग शान्तिहरू गर्नु, राम्रोसँग पूजा पाठहरू गर्नु होला हुन्छ है त।
1: अनि कुन विषय लिएर पढ्दा राम्रो हुन्छ गुरु?
0: टेक्निकल विषय, साइन्सहरू पढ्ने। तर तपाईँलाई राम्रो सङ्कट लाग्यो, अलिक मन कता कता चुलबुल चुलबुल हुन सक्छ है।
1: अनि विवाह कस्तो छ?
0: विवाहको लागि राम्रो छ।
1: अनि विदेश जाँदा राम्रो हुन्छ कि सरकारी जागिरहरू के गर्दा ठिक हुन्छ?
0: तपाईँको लागि त सरकारी जागिर पनि ठिक छ, विदेश पनि ठिक छ, तर अहिले चाहिँ विदेश जानुभयो भने राहुले पैसा बिगारिदिन सक्छ, पैसा फसाउन सक्छ है। बुझ्नु भने अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विशेष महत्वपूर्ण कुराहरू सोधेर तपाईँ पनि बिदा हुन सक्नुहुन्छ। महत्वपूर्ण कुरा यस मानेमा तपाईँको सामान्य कुरा त सबैले भनिहाल्छन्, विशेष बिग्रिएको अवस्थाका कुराहरूलाई हामी बिग्रियो मात्रै भन्दैनौ, तपाईँ हामी तपाईँको लागि तपाईँसँग भएका विभिन्न जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको हुन्छु। यतिखेर तपाईँलाई समस्या पर्छ, कसैलाई शनि ग्रह चल्छ, कसैलाई राहु ग्रह चल्छ, तर त्यसको समस्याको समाधान के त भन्ने पनि हामी तपाईँलाई तर्क दिइरहेका हुन्छौँ। आदरणीय सज्जनहरू, 16 श्राद्धको बेला मैले हिजो पनि फेसबुकमा पोस्टहरू राखेको छु, 16 श्राद्धको बेलामा तपाईँको घर परिवारमा जुन घरमा पिण्ड दिँदै हुनुहुन्छ त्यो घरमा बालक, बच्चा, वृद्ध, रोगी कसैले पनि भजन नगर्नु शास्त्रको मान्यता रहेको छ। ध्यान दिनुहोला, किनभने पितृले तपाईँलाई पितृलाई दिनुभन्दा पहिले त्यो घरमा अरूलाई दिनुभयो भने पितृ नाराज हुनेछन्, रिसाउनेछन्। त्यसो भएको हुँदा तपाईँहरूले यस्ता कुरामा ध्यान दिनु, हामी त श्राद्ध त गरिन्छ तर हरेक कुरामा फरक छ, हरेक कुरामा है। म तपाईँलाई एउटा कुरा जानकारी गराउँ, यो यहाँबाट भन्नुहुन्छ हुन्न मलाई थाहा छैन, ब्राह्मण गुरुहरूले श्राद्ध गर्दा आजभोलि महालय श्राद्ध डेढ घण्टामा भ्याउने परम्परा रहेको छ, रहेछ भनौँ। मलाई हिजो कस्तो अवस्था आइदियो भने एकछिनमा श्राद्ध गर्नै पर्ने भयो नभए श्राद्ध अड्किनु भयो भनेर फोन आयो मलाई कसैबाट। मैले एकछिन यहाँ चिना हेर्दै थिएँ, सायद हिजो चिना हेर्दा हेर्दै होइन भर्खरै पालो आउँछ है भनेर तपाईँहरूलाई भन्दा भन्दैमा फुत्त एक सम्पर्क विहीन भएर बेलुका छ बजे पछाडि मात्रै पालो आयो। उहाँहरूलाई पनि थाहा छ म पालो आयो आइहाल्छ तुरुन्तै भनेर भन्दै गर्दा फोन आयो, म श्राद्ध गर्न गएँ। श्राद्धमा मैले गएर पढ्दै गर्दा एउटा त्यहाँ उसको भान्जालाई राखेर मैले पढ्याउ हिजो, अनि उहाँले मलाई अन्तिममा के भन्नुभयो हिँड्ने बेला भने, गुरु आज मलाई 35 वर्ष पछाडि 35 वर्ष पहिले गरेको श्राद्धको याद आयो भन्नुभयो। किन र भने मैले सोधेँ, म पनि एकदम जिज्ञासु भएँ। अनि अहिलेसम्म मैले 35 वर्ष पछाडि यसरी श्राद्ध गरेको थिइनँ, आज असाध्यै म प्रसन्न भएँ तपाईँदेखि, आज 35 वर्ष पछाडिको श्राद्धको झल्को आयो मलाई भन्नुभयो। अनि मैले त्यो सबै उहाँहरूलाई ख्यार्दै गएँ, के रहेछ भने आजभोलि श्राद्ध डेढ घण्टामा हुने रहेछन्। मैले हिजो त्यहाँ श्राद्ध गरेर 3-4 घण्टा लगाएर श्राद्ध गरेँ है, अनि पहिले पहिलेका गुरुहरूले पनि त्यसरी धेरै राम्रोसँग श्राद्ध गर्नुहुन्थ्यो, आजभोलि अलिक गरिदिनुहुन्न। अब भन्दा पनि के भन्नु, अब सबैतिर त्यही गर्छन्, अब धेरै भन्यो भने फेरि आइदिँदैनन् भने यस्तो कुरो गर्नुभयो। हो यसरी ब्राह्मणहरूलाई पनि अलिकति यो भार लाग्छ, मैले बारम्बार तपाईँलाई भन्दै आइरहेको छु, ब्राह्मणहरू भारमा नपर्नुहोला, यो पाप भन्ने कुरा असाध्यै डेन्जर कुरा छ। कि तपाईँले कामै नगर्नुहोस् होइन, कि काम गर्ने हुँदाखेरि कम्तीमा तपाईँले जानेको गर्नुहोस्, क्या तपाईँले नजानेको भन्दा धेरै गर्नै परेन तर जाना जानी छोड्न भएन है। त्यसो भएको हुँदा एकदम ख्याल गर्नुपर्छ। अब हिजो उहाँले मलाई केसम्म भन्नुभयो भने, मैले जुन श्राद्ध गर्दाखेरि जुन महालय श्राद्धमा 6 वटा पिण्ड दिइन्छ है, त्योभन्दा बढी दिनको लागि आफ्ना कोही कसैको काजक्रिया गरिएको छ अथवा आफ्ना दाईहरूको कसैलाई इच्छा छ भने दिन मिल्छ है, फेरि अनिवार्य भनेको महालय श्राद्ध भनेको घरपट्टिका 3 पुस्तालाई, पिताजी पिता पितामह प्रपितामह भन्छ संस्कृतमा, पिता पितामह प्रपितामह, बुवा हजुरबुवा ठुलो हजुरबा है, अनि मामलातिर मातामह प्रमातामह वृद्ध प्रमातामह भन्छौँ क्या, मामलको हजुरबुवा अनि मामलको बुढो हजुरबुवा, मामलको अझ खुम्री हजुरबुवा के भन्नुहुन्छ होइन, अझ माथिका हजुरबुवा, अनि पत्नीहरू पनि हुनुहुन्न भने सपत्नीका भन्छ क्या, पत्नी सहितलाई दिनुपर्छ भन्छ। अब त्यहाँ पिण्ड दिने ठाउँमा पहिले मोटक ओछ्याउनुपर्छ, तपाईँहरूको पनि श्राद्ध भएन, मैले यो कुरा पहिले भन्नु पर्थ्यो होला मैले आज भने, किनकि मलाई जब पर्छ रन थाहा हुन्छ, पिण्ड दिने बेला मान्छेले मोटक बिने श्राद्ध भ्याउँछन् भन्ने पनि हल्ला आउँछ, तर अब अरू धेरै त मैले भनिनँ। पिण्ड दिने बेला 6 वटा मोटक ओछ्याउनुपर्छ, त्यहाँ जुन फूलहरू राखिन्छ, अब तपाईँहरू पाती फूल के राख्नुहुन्छ होइन, ओम देवताव्य प्रतिव्यस्त महायोग्य व्यव छ नम सोहाय सोधाय नित्य व्यव नव नम भनेर जुन ओछ्याइन्छ फूल, त्यहाँ कुसेर ओछ्याएर माथि फूल ओछ्याइन्छ, त्यो आसन हो, त्यसमा चाहिँ पितृको लागि चाहिँ अपसभ्य भएर 6 वटा मोटक ओछ्याएर त्यो मोटक जहाँ जहाँ हुन्छ त्यहीँ त्यहीँ पिण्डहरू दिइन्छ। त्यो पिण्ड दिइसकेपछि फेरि त्यो पिण्ड माथि पनि फेरि 6 वटा मोटक फेरि राख्नुपर्छ, कसैले गर्दैनन् रे यो, फेरि त्यसलाई 6 वटा एकैचोटि हातमा लिएर होइन, 6 चोटि सङ्कल्प पहिले आसनलाई हेर्नुहोस् है, यति धेरै टाइम लाग्छ क्या, 6 चोटि आसन पितृलाई, फेरि 6 वटा पिण्ड अलग अलग पिण्ड दिनु पर्यो नि त अमृत स्वरूप हो भनेर होइन, कि एक चाहिँ झन्झुमो थालमा राखेर त्यो त होइन होला, अनि 6 वटा फेरि सङ्कल्प, फेरि त्यसपछि माथिबाट 6 वटा मोटक फेरि सङ्कल्प अलग अलग हिसाबले। गुरुहरूले के कहाँनिर गडबडी गयो गराउँदो रहेछ भने 6 वटा मोटक च्याप्प हातमा नै फ्याटेको छु, लुजा पितृपिता महाप्रपिता महानाम सपत्नीको आनाम तथा भन्ने, अनि माओलीको पनि माता के अरे मातामह परमात्मा वृद्ध परमात्मा अमुगमुग नाम श्रवणम सबैका नाम ब्रह्मणाम गुप्तानाम के भन्ने हो त्यसरी गर्ने परम्परा रहेछ। मैले हिजो थाहा पाएँ यो कुरा, किनभने कहिलेकाहीँ यस्तो अप्ठ्यारोको काम पर्दा मैले काम फुकाउने गर्दा मैले थाहा पाउँछु यस्तो कुराहरूलाई। एकदम ध्यानजना पाप लाग्छ है, यो पाप भन्दा ठुलो कुरो केही छैन। पैसा हो हजार बाह्र सय धेरै कमाइनेलाई के फरक पर्छ र हजुर, केही हुनेवाला छैन। काम राम्रो गर्नुहोस्, बरु त्यही जजमानलाई के भन्नु भने मलाई तिमीले दिएको हजार रुपियाँले पुगेन, दुई हजारले मलाई पुगेन, मलाई चार हजार देऊ ल, तिमी राम्रोसँग काम गरिदिन्छौ, तिम्रो पिठो उद्धार गरिदिन्छु, तँ चाहिँ भन्नु पर्यो क्या होइन। अनि अरू पनि छन् त ब्राह्मण, अरूलाई पनि जान भन्नु पर्यो है। त्यही भएको कारणले गर्दा यसरी तपाईँहरूले एकदम ध्यान दिनुपर्छ, यो श्राद्ध गर्दाखेरि तपाईँहरूलाई पाप लाग्ने काम नगर्नु होला। अब यो धेरै कुरा भन्यो भने फेरि ब्राह्मणको विरोधी नै होइन्छ फेरि होइन। त्यही भएको भएर तपाईँहरूलाई एकदमै ध्यान दिनको लागि अनुरोध गर्छु। अहिले कार्यक्रम ज्योतिष दर्पणको यो म यो मध्याहको समयमा छु, कार्यक्रमको बीचमा छु, कार्यक्रम एकैछिन विश्राम लिन्छु, विश्रामपछि तपाईँका कमेन्टहरू पनि हेर्दै तपाईँका फोन सम्बोधन पनि गर्छौं, चिना पनि हेर्छौं। विशेष गरी घटस्थापनामा केही रोकटोक छैन, यसपालिको टिको केही रोकटोक छैन, नआत्तिकन सबैले धैर्य धारण गरेर जमरा राख्ने पनि तयारी गर्दै गर्नु होला अब, किनकि स्वर श्राद्ध सकिन सकिन आँट्दै छ है। अब आज अष्टमी श्राद्ध के अरे आज सप्तमी श्राद्ध आइसक्यो, अब सातै दिन त बाँकी छ है, आठै दिन, त्यसपछि तयारी पनि गर्दै गर्नुपर्छ। तपाईँलाई मैले पूर्व जानकारी गराउँदैछु, अन्य कुराहरू भोलि अझ धेरै कुरा जानकारी गराउँछु। अहिले छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान आठ बजेदेखि नौ बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान आठ बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणमा छौं। यतिखेर स्वर श्राद्ध चलिरहेको छ है। स्वर श्राद्धको बेलामा असाध्य क्या धेरै नै आमामा यति धेरै हल्ला हुन्छ यो मघा श्राद्धको बारेमा। आमामा के भन्नु, तपाईँले मलाई प्रश्नै गर्नुहुन्न रेडियोमा। मलाई आज एकजना विद्वानले प्रश्न गर्नुभएको छ, उदयपुर गाईघाटमा हुनुहुन्छ बद्री शरण पराजुलीजी, म प्राय उहाँको उदयपुरमा गएको बेला उहाँको घरमा नै बस्छु प्राय। असाध्य भक्ति भावना छ उहाँको मनमा, परम वैष्णव हुनुहुन्छ। अनि के हुन्छ भने यो उहाँले मघा श्राद्ध मैले गर्नुपर्ने द्वादशी श्राद्ध हो, मलाई उहाँले प्रश्न गर्नुभएको। सुन्नुहोस् है, सबैले एकदम सबैलाई काम लाग्छ यो। आज यहाँ के छ भने नि, यसपालिको द्वादशी श्राद्ध 21 गते बुधबारको दिन परेको छ। अब उहाँले भन्नुहुन्छ यो दिन मेरो एकादशी पर्यो, भनेको उहाँहरू अब एकादशी त अघिल्लो दिन हाम्रो लागि त हाम्रो लागि एकादशी 20 गते मंगलबार हो, किनभने पूरापूरी 47 घडी रहेको छ क्या, होइन। अनि दशमी तिथि उता 52 घडी छ, 54 घडी कट्यो भने बल्ल विद्या एकादशी हुन्छ भन्ने परम्परा छ। गर्ग संहिताको हिसाबमा चाहिँ 54 घडी कटेको दशमीले छुएको एकादशी अशुद्ध हो, यसमा त्यस्तो अशुद्ध छैन। 20 गते एकादशी व्रत हो ल है। उहाँको एउटा प्रश्न के छ भने, म वैष्णव हो, म द्वादशीको दिनमा श्राद्ध गर्नुपर्ने, तर मैले त्यो दिन एकादशीको व्रत छ, के गर्ने भन्नुभयो। अब यो के हुन्छ भने नि, शास्त्रले के भन्छ भने, शास्त्रमा तपाईँहरूले अलिकति थोरै कुरा पढ्दैन भइदिएन क्या, समस्या यहाँ छ है। यो जन्मबारको दिन कपाल काट्न हुन्छ कि हुन्न भन्ने हल्का तपाईँले शास्त्रमा खोज्नुभयो भने, जन्मेको बार कपाल नकाट्नु भन्ने चलन छ, जन्मेको महिनामा पनि कपाल नकाट्नु नकाट्नु भन्ने परम्परा छ। अब निषिद्धोपी दिने कुर्यात् श्राद्धम पितु मृत्य हनि, शास्त्रले के लेख्छ भने, एकातिर शास्त्रले भन्छ मानौ न, अब जस्तै उहाँकै कुरा गरौँ, यसपालिको द्वादशी श्राद्ध 21 गते बुधबार, अब उहाँको उहाँ चाहिँ बुधबारै जन्मिनु भएको मान्छेले द्वादशीको के अरे मंगलबार जन्मेका मान्छेले द्वादशी श्राद्ध गर्न 20 गते 21 गर्दा कपाल काट्ने नकाट्ने भन्ने प्रश्न आउँछ। त्यो नियम यहाँ लागू हुँदैन क्या, यही हो शास्त्रको गहन अध्ययन भनेको, एउटा शास्त्रको टुप्लुक्क पढ्ने श्लोक अनि फुरफुरफुरफुर लेखिदिनै सक्यो, त्यसरी लेख्न भएन क्या। आजभोलि गुरुहरूले फेसबुकमा अलिकति बढी विकृति यसमा गर्नुभएको छ, थोरै ज्ञान छ यसो भन्दै गर्दा मैले धेरै पढेको भन्न खोजे होइन, फेरि माफ गर्नुहोला, तर कम्तीमा विद्वानहरूको सल्लाह लिउँ न, अरूले पनि भनेको मानौ न, कहिले काहीँ अलिकति सानो पनि हुन सिकौँ क्या, फलेको आँगोलाई झुकाइदिउँ। मैले सबैलाई भनेको यो, उहाँ विद्वान परम वैष्णवले अरूलाई पनि ज्ञान होस् भनेर मलाई अहिले प्रश्न राख्नु भएको छ, द्वादशीमा मघा श्राद्ध पर्व गर्न हुन्छ कि हुँदैन भनेर। अनि अर्को कुरा, उहाँले एकादशीको दिनमा वैष्णवले चामलै छुँदैनन्, अब चामलको कसरी चाहिँ पिण्ड दिने, कसरी पकाउने, कसरी भोजन गर्ने भन्नुभयो। मैले फेरि पनि भने, जन्मदिनमा कपाल काट्न हुँदैन भने जस्तै यो कहाँ कहाँ नियम लागू हुन्छ भन्ने कुरा हुन्छ क्या। वैष्णवले चामल छुँदैनन् हो, खाँदैनन् हो, हामी पनि खाँदैनौ, तर श्राद्धको दिन चाहिँ त्यो नियम लागू हुँदैन, हुँदैन हजुर, एउटा कुरा। अनि अर्को कुरा, अब तपाईँले भन्नुहोस् यो 11 गतेदेखि अब 24 गतेसम्ममा यो स्वर श्राद्धमा हरेक दिन मान्छेले कपाल काटिरहेका छन् त, यो 15 दिनमा सबै मान्छेको चाहिँ जन्मबार अलग अलग त पर्दैन, जन्मबार पनि कपाल काट्नुपर्ने बाध्यता हुन्छ, काट्नुपर्छ यो बेला। आफ्नो माताजी बित्नुभयो, पिताजी बित्नुभयो भने अब त्यहाँ मेरो चाहिँ आज जन्मेको बारेमा आज कपाल काट्दैन भोलि काट्छु भन्न पाइयो, त्यो ठाउँमा नियम लागू हुँदैन, त्यसै गरी श्राद्धमा त्यो नियम लागू हुँदैन, एउटा कुरा। अर्को कुरा, मघा श्राद्धमा श्राद्ध गर्ने परम्परा छैन भन्नुभयो, मैले फेरि पनि भन्छु, मघा श्राद्ध अलग विषयका श्राद्ध हो क्या, तपाईँले कुरो बुझिदिनु पर्यो, बुझ्नुभयो कि भएन। मघा श्राद्ध गर्ने विधान छुट्टै छ, मघा श्राद्ध भएको मान्छेले सन्तान भएका मान्छेले पिण्ड रहित श्राद्ध गर्नु भन्ने परम्परा छ, नभए पिण्ड दियो भने ज्येष्ठ सन्तानको मृत्यु हुन्छ भनेर लेखेको छ। त्यो तपाईँले गर्ने श्राद्ध मगा होइन, यो तपाईँले गर्ने श्राद्ध द्वादशी हो। तपाईँ भनेको द्वादशीमा जसले श्राद्ध गर्नुहुन्छ मगा पर्व भनेर जुन भ्रम फैलिएर तपाईँ तर्सिरहनु भएको छ, तपाईँले गर्ने श्राद्ध कुनै पनि महिनाको कुनै पनि पक्षको तपाईँको पिताजी द्वादशीमा बित्नु भएको मान्छेको गर्ने श्राद्ध हो यसपालि। भनेको मगा श्राद्ध कहाँबाट जोडियो? यो कुरो के हो भने पार्वण श्राद्धको बेलामा मगा श्राद्धको विधिले मगा नक्षत्रको दिनमा श्राद्ध गर्यो भने ठूलो पुण्य मिल्छ, तर सन्तान नहुनेले गर्नु है भनेर चाहिँ शास्त्रमा लेखेको छ क्या, अथवा सन्तान हुनेले चाहिँ पिण्ड रहितको गर्नु है भनेर चाहिँ लेखेको छ क्या। त्यो तपाईँलाई भ्रममा पर्न भएन। द्वादशी श्राद्ध तिथि परक श्राद्ध हो, यसमा रोक्नु पर्दैन। मगा श्राद्ध मगा नक्षत्रको श्राद्ध गर्ने अलग विधि छ, त्यो विधिले गर्ने श्राद्ध हो। यो श्राद्ध मगामा गर्ने कि द्वादशी गर्ने भनेको तपाईँ रोज्नुहोस् अब। तपाईँको पिताजीको श्राद्ध मगामा गरे हो कि द्वादशीमा गरे हो त भन्दा तपाईँले त द्वादशीमा गरे हो। द्वादशीको श्राद्ध रोक्नु पर्दैन। मगा श्राद्ध भने अलग विधिबाट गरिने श्राद्ध हो है, बुझ्नुभयो? पक्कै पनि बुझ्नुभयो? अब यो कपाल काट्ने कुरा होइन, अब यो नङ काट्ने कुरा धेरै कुरा छ क्या। यो के छ भने नि, अब यो धेरै कुराहरूमा यो शास्त्रहरूलाई एकदम एउटा होइन दसवटा कुराहरूमा गहन अध्ययन गर्नुपर्छ। एउटा शास्त्रले के भने थाहा छ, अचम्मक रूपमा भन्छु ल तपाईँलाई, गाईको गोठमा गएर श्राद्ध गर्न हुन्न भन्ने पनि छन् शास्त्रमा लेखेका। अब हामीले त्यसलाई मानेर हुन्छ भन्नु त, त्यसो भएको हुँदा तपाईँहरूले के बुझ्नु पर्यो भने विशेष गरी तपाईँहरूको चाहिँ श्राद्धमा धेरै भन्दा धेरै कुराहरूलाई हामीले यसरी अगाडि बढाउनु पर्छ। धेरैले भन्ने गर्नु भएको छ, हो हामीले पनि भने हो, श्राद्ध कर्म गर्दा सबै कुरा हेराएर गर्नुपर्छ पनि भनिरहेका छौं। त्यसो भएको हुँदा तपाईँहरूले यसमा धेरै कुरामा ध्यान दिनुहोला। मैले यति भने आज धेरैभन्दा धेरै कर्महरूलाई हामीले अगाडि बढाउनको लागि कर्म धेरै कुरामा सहजता हुनुपर्छ। कर्म गरिसकेपछि त्यसको फल पक्कै पनि श्राद्ध हुनुपर्छ। अब यो कसैले भन्छन् एकादशीमा महालय श्राद्ध नगर्नु रे, कसैले भन्छन् होइन मगामा नगर्नु रे, यो विवादै विवाद छ। मैले फेरि पनि भने आफ्नो पिताजीको श्राद्ध, अब यो सबै कुरा धेरैवटा कुरा हेरेर अनि बल्ल तपाईँ हामी अगाडि बढ्नुपर्छ कि है। त्यसो भएको हुँदा तपाईँलाई अहिले म यति कुराको जानकारी गराएँ। कार्यक्रम ज्योतिष दर्पणको यो विषयमा छु। अन्य केही कुराहरू भए तपाईँले हामीलाई राख्न सक्नुहुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान समयका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो पिताजीको श्राद्ध एकदम श्रद्धापूर्वक गर्नुपर्छ, शास्त्रीय मान्यता अनुसारै गर्नुहोला है। अब म एक दुईवटा कमेन्ट लिन्छु, त्यसपछि बल्ला फोनतिर लाग्छु है। त आजको कमेन्ट छ गुरुदेव राधे हजुर भन्नुहुन्छ, कमेन्टबाट चिना हेर्न मिल्दैन भन्नुहुन्छ। हजुर हामीले कसरी फोन गर्ने? हजुर म त भारतको गुजरातबाट, हजुरको यो कुराको जानकारी भए हुन्थ्यो नि हजुर भन्नुभएको छ। अब यो नाम खुलाउनु भएको छैन। फेसबुकमा तपाईँ कनेक्सन भएर भिडियो कलबाट चिना हेर्न पाइन्छ, जो नेपालमा हुनुहुन्न उहाँहरूले तपाईँले भन्नु पर्यो म यतिखेर भारतको फलाना ठाउँमा छु, मलाई तुरन्तै चिना हेर्न छ के गर्नु पर्यो, अथवा वाट्सएप पनि गर्न सक्नुहुन्छ 98453 97 658 है। अनि अर्को राजाले गुरुदे, म रमेश परियार चिसङ्गी गढी 3 खानी भन्ज्याङ ओखलडुङ्गाबाट रेडियो खोटाङ 103.3 मेगाहर्जबाट नियमित सुन्ने गर्छु गुरुदेव, राधे भन्नुभएको छ। अर्को कमेन्ट छ राधे गुरु, म खोटाङको जन्दे ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो, हाल भारतको पंजाब जालन्धरबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु गुरु। गुरु मेरो जिज्ञासा तिथिको बारेमा मैले बुझ्न सकिन, पितृ श्राद्ध गर्ने तिथि हेर्ने भनेको कस्तो हो? यो 16 श्राद्धभित्र 16 दिनै पितृ श्राद्ध गर्न मिल्ने हो गुरु भन्नुभएको छ। विधिले मिल्छ, गर्न सक्ने सम्भावना भए त असम्भव भएकोले एक दिन गर्ने हो। हाम्रो राईहरूको त पितृ कार्य गर्दा तिथि हेर्ने गरिँदैन, जन्मदिन पनि तिथि अनुसार मनाउँदा राम्रो हुन्छ भनेर भन्नुहुन्छ गुरुले, हो गुरु भन्नुभएको छ। जन्मतिथि पनि शुभ अनि मृत्यु तिथि पनि मृत्यु तिथि पनि शुभ, जन्म चाहिँ नक्षत्र पनि शुभ भनेको छ। त्यसरी अगाडि बढ्नुहोला। यो श्राद्ध भनेको तपाईँको जुन बेला मान्छे बित्यो त्यो बेलाको चान्द्रमाना अनुसारको समय हेरेर कुन पक्ष पर्यो, कुन महिनाको चान्द्रमाना अनुसार त्यस तिथिमा चाहिँ विशेष सम्झिनु पर्छ। यो चाहिँ वैदिक विधि हो, यसलाई मैले तपाईँलाई जानकारी गराए है। एकादशीमा नखाने चामल अक्षता कसरी लगाउने भन्नुभएको छ, फेरि पनि प्रश्न गर्नुभएको छ। अब यो प्रश्न मैले पनि भने यो सबै ठाउँमा सबै कुरा एउटा मात्रै कुराले लागू हुँदैन है। त्यसो भएको हुँदा तपाईँहरू एकदमै ध्यान दिनुहोला, श्राद्ध गर्दा परम्परा अनुसार कर्महरू गर्नुहोला। श्राद्ध गर्दा तर्पणहरू दिँदाखेरि एउटा व्यक्तिको लागि, अब फेरि म तपाईँलाई यो पनि जोड दिन्छु ल, गुरुहरूले एकदम कम गर्ने कुरा हो यो। फेरि यसो भन्दै गर्दा गुरुले आरोप लगाएको छ होइन, अलिक कम कम गर्ने मान्छेलाई मात्रै भने, राम्रो गर्ने त राम्रो गर्नुभएको छ, ठिकै छ। जस्तै पिता, पितामह, प्रपितामह अनि आमाहरू, अथवा भनौँ न बुवा, हजुरबुवा, ठुलो हजुरबा अनि आमा, हजुरआमा र बुढी हजुरआमा र मामलको हजुरबा, हजुरबा, बुढो हजुरबा, अझ माथिको के भन्छ, खुम्री हजुरबा होइन, मातामह, प्रमातामा, वृद्ध प्रमातामा भन्छौँ हामी यताबाट अलिक ठ्याक्कै शब्द आएन है। अनि हजुरआमा, बुढी हजुरआमा, खुम्री हजुरआमा, यी छजनालाई चाहिँ तिन तिन अञ्जली पानी दिनुपर्छ भन्छ। तीनचोटि त्यहाँ मन्त्र छ अलग अलग हिसाबले, तर यहाँ के गर्छन् ब्राह्मणले, एकचोटि सुई दियो फ्याट पल्टाएर ल जा, त्यही भएर श्राद्ध एक घण्टा भ्याइन्छ त महालय होइन। अनि त्यही भएको अलिअलि कोही कोही चाहिँ अलिकति धेरै पहिलेको जस्तो भन्दा अलिक शुद्ध पढेर छिट्टो पढ्ने मान्छेलाई चाँडो पनि हुन्छ नै, कोही कोही त साह्रै ढिलो पढ्नुहुन्छ नि त होइन, त्यस्तोलाई चाहिँ अलिक गाह्रै हुन्छ है। श्राद्ध गर्न एकदम ध्यान दिनुहोला है। त्यसो भएको हुँदा हामी श्राद्ध गर्दा परम्परालाई छोड्न हुँदैन, शास्त्रीय मर्यादालाई मरेर कुनै पनि कर्महरू गर्न हुँदैन है। अब फेरि यसमा के हुन्छ भने, हो ठिक छ मगा श्राद्ध गर्ने नहुने खालका दशौं प्रमाण आएछन् भने हामी फेरि तपाईँलाई रेडीमा भोलिदेखि गर्न हुँदैन रे पनि भन्नु होला नि त, के गर्नु त अब होइन। नेपालमा भएका जति पनि विद्वान हुनुहुन्छ, विद्वान गुरुहरूले चाहिँ अब हुँदैन भनेपछि हामीले शास्त्रमा पल्टाएर हेरिसकेपछि त्यही मान्नु परेन भने क्या, जे हो त्यही मान्नु परेन। त्यसो भएको हुँदा तपाईँहरूले पनि मान्नुपर्छ नि यी कर्महरू होइन। तपाईँले यो कर्मलाई चाहिँ अनिवार्य रूपमा पालना नियमहरूमा रहेर यसलाई कामहरू गर्नुहोला, तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। अब हामी यतिखेर कोही जिज्ञासु हुनुहुन्छ उहाँको फोनलाई सम्बोधन गर्छौं। आज धेरै फोन लिन सकिन, श्राद्धकै बारेमा धेरै भन्दा धेरै कर्महरू मैले तपाईँलाई जानकारी गराइरहेको छु। यतिखेर कोही हुनुहुन्छ, राधे श्याम हजुर। ए प्रभु, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? खोटाङबाट। हजुरको शुभ नाम?
1: तिला मगर हो।
0: के मगर भन्नुभयो? तिला मगर,
1: तिला मगर,
0: चिना मगर, नामै चिना मगर है,
1: बिना मगर गुरु,
0: ए ए बिना मगर। अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यहाँले?
1: खोटाङ
0: एफएम मात्र सुन्नुहुन्छ है?
1: हजुर गुरु।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: छोराको बारेमा गुरु।
0: भन्नु त, साल महिना गते समय
1: 2061
0: सालको असार महिनाको 18 गते
1: शुक्रबार
0: हजुर
1: दिउँसोको 2:57 मिनेट गुरु।
0: कति बजे? 2:57 मिनेट दिउँसो। कुन जिल्लामा भयो जन्म?
1: खोटाङमै हो।
0: खोटाङ कहाँनिर पर्छ तपाईँ घर चाहिँ?
1: बडा पोखरी गाउँपालिका पर्छ।
0: अनि तपाईँको छोरा होइन त, राशिको नाम भूपेन्द्र नाम आउँछ, धनु राशि हुन्छ है?
1: हजुर गुरु।
0: भूपेन्द्र नाम आयो,
1: यहाँको गुरुले त कन्या राशि हेरिदिनुहुन्छ गुरु।
0: तपाईँको यस्तो छ नि त, यो के छ भने 61 सालको असारको 18 गते 2:57 मिनट दिउँसो हो नि पक्का होइन? यो हो भने तपाईँको लागि त भूपेन्द्र नाम आउँछ। भूपेन्द्र नाम आएको मान्छेको धनु राशि नै हुन्छ। अब त तपाईँ कि यो समय मिलेन, तपाईँको घरमा चिना टिप्पणी छैन? छैन
1: गुरु, यही हो
0: पक्का हो। अनि अहिलेसम्म किन चिना नकर भएको भन्नु त?
1: यहाँको गुरुले चिना कोरिदिनुहुन्न गुरु
0: किन कोर्नुहुन्न रे ल अबदेखि तपाईँहरूलाई त्यहाँ चिना कोर्नु भएन भने मैले यहाँ चिना बनाएर तपाईँहरूलाई कुरियरको माध्यमद्वारा डेलिभरी गरेर तपाईँको गाउँ गाउँमा मैले अहिले सेवा दिइरहेको छु। तपाईँले दिउँसो फोन गर्नुलाई नम्बरमा अब आजदेखि तपाईँको छोराको नाम धनुराशि भूपेन्द्र नाम आयो होइन अनि अलिकति यो मान्छेको सातौंमा राहु छ भोलिको दिनमा वैवाहिक जीवनमा समस्या आउने खालको योग छ पढाइमा कमजोरी हुने खालको योग हो मंगलबारको व्रत बस्नु पर्थ्यो व्रत पूजा पाठ घरमा केही पनि छैन हो अब ग्रहको राम्रोसँग शान्ति गर्ने राम्रोसँग पूजा पाठहरू गर्ने कामहरू गर्नु मन असाध्य चञ्चलै छ मन असाध्य भ्रमित भइरहेको छ चञ्चलै मनलाई शान्त गर्न मंगलबारको विशेष पूजा पाठ गर्ने रुद्री पूजा लाउने चन्नी पूजा लाउने नवग्रहका जपहरू गर्ने है अनि त्यसो गरेर तपाईँहरूले अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ हुन्छ मांगलिक दोष परेको छैन मंगलबारको व्रत बस्नु भनेको मैले बुवा आमासँगको सम्बन्ध राम्रै हुन्छ छोराको बुवा अलि एकोरेको हालको अलि के भन्छ त्यसलाई अलि घमण्डी घमण्डी खालको हुनुहुन्छ अरू कुरामा ठिक छ हात दिनु पर्दैन तपाईँ पनि फेरि अलि घोसे घोसे पाराको हुन्छ कम कम बोलिदिनुहुन्छ अनि भित्रभित्र रिसाउनुहुन्छ हो अब त्यसो गर्नु भएन खुल्ला खुल्ला हुनु पर्यो है ल अहिले छुट्टी राधै श्याम वास्तुको लागि ठिक छ घरमा मंगलबारको दिन व्रत बस्ने एकचोटि चार पाँचजना गुरुबारहरू ल्याएर रुद्री पूजा चण्डी पूजा शान्तिको धाय हवनहरू ग्रह जपहरू सबै गराउनुहोस् घरमा धेरै शान्ति मिल्छ है
1: हजुर गुरु हुन्छ अनि कति वर्षमा बिहा होला गुरु
0: बिहाको लागि त अब यो ग्रह शान्तिहरू गर्नुहोस् बिहाको लागि चाहिँ सातौं राहुले गर्दा विवाह भारिन सक्छ फेरि सप्तम घरको मालिक मंगल निच्छ यसले गर्दा बिहामा हेराउनु भएन भने बिहा बिग्रिन्छ ध्यान दिनुहोला है त मैले के भने बिग्रिन्छ भनेपछि अब अरू जात हुन सक्छ दुईटा बिहा हुन सक्छ तिनवटा बिहा हुन सक्छ धेरै हुन सक्छ नि त त्यो ख्याल गर्नु पर्यो यसलाई शान्ति गर्नु पर्यो अहिले छुट्यौ राधे राधे
1: शान्ति
0: गर्नुपर्छ मलाई फोन गर्नु दिउँछ ल अहिलेसम्म सुन्नु भएन यत्रो बेर भनेको अब हजुर तपाईँ अनि किन अनि त्यो घरि तपाईँ प्रश्न गर्नुहुन्छ घरि मैले त्यतिकै भनिनँ भने त्यति अँ भन्नुहुन्छ तपाईँले के कुराको शान्ति गर्नु तपाईँ हेराएर मात्रै हुँदैन नि भाग्य चम्किँदैन नि हजुर चिना हेरेर भाग्य चम्किँदैमा सबैले चिना एक वर्षमा पाँच ठाउँमा गएर चिना खोल्नुहुन्छ मलाई थाहा छ अनि तपाईँले कुरै बुझ्नु भएन तपाईँ प्रश्नमा चाहिँ प्रश्न थपिरहनु भएको छ तपाईँले एउटा पनि कुरो बुझ्नु भएन तपाईँको छोराको मैले चिना हेरेर कुन बारको व्रत बस्दा कुन देवताको पूजा गर्नुपर्छ भने भन्नु त कुन दिन चाहिँ व्रत बस्नु भने मैले
1: मंगलबार
0: कुन देवताको पूजा गर्नुपर्छ मंगलबार थाहा छैन भने म यो व्रत बस्छु कुन बारको व्रत बस्नु भनेर सोध्ने हो नि त अनि तपाईँले चाहिँ भएको नभएको अरू अरू वास्तु घरि भने घरि विदेश भने घरि एउटा कुरा सोध्नुहोस् न त्यसको महत्वपूर्ण कुरालाई जानकारी दिनु मंगलबारको दिन गणेशको पूजा गर्नु हनुमानको पूजा गर्नु एकचोटि चार पाँचजना बाहुन ल्याएर मजाले शान्ति गराउनु अरू धेरै कुरा बुझ्न दिउँसो यही नम्बरमा फोन गर्नु अहिले छुट्टिन्छु राधे श्याम कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी कार्यक्रमको अहिले यतिखेर अन्तिम अन्तिम भागमा छौं हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू लिने र दिने प्रयास गरिरहेका छौं फेसबुकतिर पनि हामीले भिडियोहरू हाल्न थालिसकेका छौं युट्युबमा पनि भिडियो हाल्न थालिसकेका छौं टिकटकमा पनि भिडियो हाल्न थालिसकेका छौं सबैले लक्ष्मण सुवेदी 333 LAXMANSUBEDI सुवेदी 333 सर्च गरेर तपाईँले हामीलाई भेट्न सक्नुहुनेछ अनि हामीसँग फलो गर्दै हाम्रो फेसबुक अथवा सामाजिक सञ्जालका परिवारसँग हामीसँग मिलेर बस्नको लागि हामीलाई फलो गर्दै जोडिन सक्नुहुन्छ अनि तपाईँलाई के सम्बन्धीको भिडियो फेरि फेसबुकमा चाहियो भनेर मलाई कमेन्ट पनि गर्दै जानुहोला भन्दै कार्यक्रम 34 तर्फको आजको लागि अन्तिम भागमा छु भोलि बिहान 8 बजे उपस्थित हुन्छु तपाईँ र मेरो भेट भोलि 8 बजे रहनेछ आजको लागि आज्ञा दिनुहोस् राधे राधे।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
5: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
7: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
9: This is Radio Sankhuwa Sabha 95.5 MHz.
10: Go 1145 वा बाल हेल्पलाइन 10-9-8 मा सम्पर्क गरौ। महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ सँगको सहकार्यमा जनहितमा जारी।
11: Coming up next, Kantipur Diary.
12: Time check. It's 9 a.m.
13: Brought to you by
14: Kam Premium Ma, Aajivan Sarvadik Suracha Dine, Nepal Ki Pahilo, Surya Jyoti, Sahi Plan. Sahi Cha, Isale Ta Ma, Sahi Bandai Chu.
12: Surya Jyoti Life Insurance, जीवन को लागि।

0: यस कान्तिपुर डायरीका साथमा
1: हुलास ग्याल्भलम तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक अपरान्न सभा 1 बजे बस्नेछ। आजको बैठक यस वर्षको वर्षीय अधिवेशनको अन्तिम बैठक हो। प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुमिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै फोहोर मैला व्यवस्थापन विधेयक दफाहर छलफलका लागि समितिमा पठाउने प्रस्ताव र संवैधानिक निकायका पदाधिकारी सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ। बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्र पढ़ेर सुनाउनेछन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिशमा आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन्। राष्ट्रिय सभाले भने आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ। हुम्लाको उत्तरी सिमाना हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण 41 नेपाली अलपत्र परेका छन्। हिल्सा ताक्लाकोट आवाजात प्रभावित भएपछि नामखा गाउँपालिका 1, 2 र 3 का उनीहरू हिल्सामै रोकिएका हुन्। अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन्। हिमपातका कारण कैलाश मान सरोवर दर्शनका लागि चिनिया पक्षले आवाजात बन्द गरेको छ। नाका पर्सी आइतबारदेखि खोलिने बताइएको छ। हिल्सामा करिब 2 देखि 2.5 फिटसम्म हिउँ जमेको छ। यसैबीच हिमपातकै कारण 5 दिनदेखि प्रभावित मनासलु क्षेत्रको लार्के पास पदयात्रा पुनः सञ्चालनमा आएको छ। असोज 9 गतेपछिको वर्षा र हिमपातका कारण पर्यटकले लार्के पास पार गर्न सकेका थिएनन्। हिजो 21 विदेशी पर्यटक तथा 15 जना नेपाली गाइड र सहयोगीले लार्के पास पार गरेर मनाङको भीमथाङ पुगेका छन्। मनासलु संरक्षण क्षेत्र आयोजनाका अनुसार लगातारको हिमपातपछि लार्के पास क्षेत्रमा करिब 7 फिटसम्म हिउँ जमेको थियो। पर्यटकले बाटो बनाएर हिँड्न थालेपछि आजदेखि अन्य टोलीलाई पनि यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ। देशका विभिन्न स्थानमा बाढ़ी र पहिरो जाँदा मुख्य राजमार्ग तथा सड़क खण्डहरू अवरूद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका 3 टार कुचेमा पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा ठप्प छ। रसुवामा बाढ़ीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन्। गण्डकी प्रदेशमा पनि सड़क अवरूद्ध छ। मनाङको बेसीसर खाङसार सड़क बाढ़ीका कारण बन्द छ। म्याग्दीको बैसरी र सुके बगरमा पनि पहिरो जाँदा बेनी जोमसन सड़क खण्ड ठप्प भएको छ। नवलपरासी पूर्वको काली गण्डकी करिडोरको विभिन्न स्थानमा पनि पहिरो गए पनि सड़क एकतर्फी रूपमा सञ्चालनमा छ।

0: विपदपछि तपाईँ वा तपाईँका बाल बालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
1: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 मा र सीएमसी नेपालको 1810500400 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
0: समस्या मनमै नराखौं, सहयोग मागौं।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
2: साथी खबर निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, देशमा गर्व। ढुकढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: अर्किन खोज्ने।
1: हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बाल बालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बाल बालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बाल बालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बाल बालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफसँगको सहकार्यमा जनहितमा जारी।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।
4: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
5: नमस्कार है वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त भनी। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुफत मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-72-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
7: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी संखुवा सभा, सम्पर्क नम्बर 0295-562-1, 97449-22-520।

0: पोखरो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना पोखरो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692899 खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9861349444
3: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनोकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।

Batman, para

0: बजाइने के रे।
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बजे हो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्य?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 8 41 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
10: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले। किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
12: सम्पर्क 0291404084 र 98040458027।
13: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
13: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 0295 62 061,
12: 0295 70 315
11: र 98 520 60 177
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नमस्कार है वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुदचोक बाटो दूरसञ्चार जाने बाटो।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
15: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295602001, 97 4 99 22 5 20।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
17: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 9860946400
18: र 9919327375।
17: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
5: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
0: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 01, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhuwa Sabha 95.5 MHz.
4: प्रधान सेनापतिको जिम्मेवारी सम्हालेपछि सिग्देलको बेलायतमा यो पहिलो भ्रमण हुनेछ। उहाँको बेलायत भ्रमण चीनको औपचारिक भ्रमण सकेर फर्किनु भएको दुई साताभन्दा कम समयपछि हुन लागेको हो। सिग्देलले भदौ 28 गतेदेखि असोज 3 गतेसम्म चीनको भ्रमण गर्नुभएको थियो। बेलायत भ्रमणका क्रममा सिग्देलले बेलायती प्रधान सेनापति रोली वाकर सहित बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुहुने अपेक्षा गरिएको छ। प्रधान सेनापति सिग्देल असोज 25 गते स्वदेश फर्कनुहुनेछ। प्रधान सेनापति सिग्देल बेलायत भ्रमणमा जाँदै हुनुहुन्छ। अब प्रदेश सरकार गठनपछि कर्णालीमा 345 किलोमिटर सड़क कालोपत्रे भएको खबर तिर्चाउ। कर्णालीमा प्रदेश सरकार गठन भएको 9 वर्षमा 345 किलोमिटर सड़क कालोपत्रे भएको छ। 2074 फागुन 4 गते प्रदेश सरकार गठन हुँदा महेन्द्र बहादुर शाही पहिलो मुख्यमन्त्री नियुक्त हुनुभयो। आर्थिक वर्ष 2081/82 249 किलोमिटर सड़क कालोपत्रे भएकोमा आर्थिक वर्ष 2082/83 96 किलोमिटर थपिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ। यस वर्ष सुर्खेतमा 29, सल्यानमा 21, दैलेखमा 17 र जुम्लामा 2.5 किलोमिटर सड़क कालोपत्रे भएको छ। हुम्लामा 0.2, डोल्पामा 1.2, जाजरकोटमा 0.7, मुगुमा 0.9 र रूकुम पश्चिममा 1.7 किलोमिटर सड़क कालोपत्रे भएको छ। प्रदेशमा हालसम्म 822 किलोमिटर सड़क ग्राभेल र 3417 किलोमिटर माटे सड़क निर्माण भएको छ। 854 किलोमिटर सड़क स्तरोन्नति तथा नाला निर्माण गरिएको मन्त्रालयका सचिव अर्जुन कुमार बमले जानकारी दिनुभयो। प्रदेशमा 75 सड़क पुल र 173 झोलुङ्गे पुल निर्माण भएका छन्। यस वर्ष 48 झोलुङ्गे पुल थपिएका छन्। सचिव बमका अनुसार गत आर्थिक वर्षमा जनता आवास प्रदेश र विपन्नको घर कार्यक्रमबाट 509 घर निर्माण गरिएको छ। उहाँका अनुसार जाजरकोट भूकम्पबाट क्षतिग्रस्त जाजरकोट, रूकुम पश्चिम र सल्यानका 82 संरचना पुनर्निर्माण भएका छन्। त्यसमा 67 सामुदायिक विद्यालय र 15 स्वास्थ्य संस्था रहेका छन्। प्रदेश सरकार गठनपछि कर्णालीमा 345 किलोमिटर सड़क कालोपत्रे भयो। अब च्याउ टिप्न जाँदा बाघको आक्रमणबाट मृत्यु भएको दुःखद खबर। कैलालीको गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। शुक्रबार बिहान च्याउ टिप्न वनमा जानुभएका गौरीगंगा नगरपालिका 6 चरीडाँडाका अन्दाजी 40 वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब 5 बजे च्याउ टिप्ने क्रममा बाघले चौधरीमाथि आक्रमण गरेको थियो। घटनाबारे बिहान 8 बजे इलाका प्रहरी कार्यालय चौमालाले जानकारी पाए लगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीको कमाण्डमा 4 जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। च्याउ टिप्न जाँदा बाघको आक्रमणबाट मृत्यु भएको खबरले मन भारी बनाउँछ। अब हुम्लाबाट जटिल प्रसूति समस्याकी गर्भवतीको हेलिकप्टरबाट उद्धार भएको खबर सुनौ। हुम्लाको सर्किगाड गाउँपालिका 3 कि 26 वर्षीय गर्भवती पुष्पा डिसीको जटिल प्रसूति समस्यापछि हेलिकप्टरबाट उद्धार गरिएको छ। उहाँलाई थप उपचारका लागि पृथक अस्पताल सुर्खेतमा ल्याइएको हो। जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा पठाएपछि उहाँको हवाई उद्धार गरिएको हो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको समन्वयमा उहाँको उद्धार गरिएको हो। मन्त्रालयले दुर्गम क्षेत्रमा जटिल प्रसूति समस्या भएका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्दै आएको छ। हुम्लाबाट जटिल प्रसूति समस्याकी गर्भवतीको हेलिकप्टरबाट उद्धार भएको खबरपछि अब अर्को महत्वपूर्ण अपडेट, आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदैछ। आन्तरिक वायु सेवा यात्रुको मृत्यु, गम्भीर चोटपटक वा अशक्ततामा $1,00,000 क्षतिपूर्ति दिने प्रस्ताव गरिएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 क्रिया राष्ट्रिय सभाको विधायक व्यवस्थापन समितिले बिहिबार सर्वसम्मत पारित गरी अनुमोदनका लागि राष्ट्रिय सभामा पेश गरेको छ। समितिका सभापति कृष्ण बहादुर रोकायाले शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकले विधेयक पारित गर्ने सम्भावना रहेको बताउनुभयो। विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि प्रतिनिधि सभाले पनि स्वीकृत गर्नुपर्नेछ। विधेयक जस्ताको तस्तै पारित भए बोर्डिङ, उडान वा विमानबाट ओड्ने क्रममा दुर्घटना हुँदा वायु सेवा कम्पनीले $1,00,000 क्षतिपूर्ति दिनुपर्नेछ। यो सीमा हालको न्यूनतम $20,000 भन्दा 5 गुणा बढ़ी हो। यात्रुको मृत्यु भए रकम सबैभन्दा नजिकको हकदारलाई दिइनेछ। यात्रु वा परिवारले 120 दिनभित्र क्षतिपूर्तिको दावी गर्नुपर्नेछ। विधेयकले वायु सेवा कम्पनीलाई आफ्नो बीमा कभरेज सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। उडान ढिलाई, रद्द, सामान वा कार्गो हराउने तथा क्षति हुने अवस्थाका लागि पनि दायित्व तोकिएको छ। चेक इन गरिएको सामान हराए वा क्षति भए प्रति किलो $20 र अधिकतम $5,000 क्षतिपूर्ति दिने प्रस्ताव छ। हवाई दुर्घटनाबाट हुने तेस्रो पक्षको दायित्वका लागि विमानको तौल अनुसार $2,50,00,000 $6,00,00,000 बीमा कभरेज अनिवार्य गर्ने व्यवस्था गरिएको छ। विधेयकीय नेपालको आन्तरिक हवाई दायित्व सम्बन्धी कानूनलाई सन् 1999 मोन्ट्रियल महासन्धिसँग नजिक ल्याउने उद्देश्य राखेको छ। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदैछ भन्ने खबर आयो। अब एडीबी र प्राधिकरण बीच प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माण सम्झौताको खबर। एसियाली विकास ब्याङ्क एडीबी र नेपाल विद्युत प्राधिकरण बीच दुईवटा सार्वजनिक निजी साझेदारी कारोबार परामर्श सेवा सम्झौता भएको छ। विद्युत प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणमा निजी क्षेत्रको लगानी सहजीकरण गर्न सम्झौता गरिएको हो। एडीबीका अनुसार नेपालमा सार्वजनिक निजी साझेदारी अन्तर्गत यो पहिलो सम्झौता हो। सम्झौता पत्रमा एडीबीका नेपाल निर्देशक अर्णो काचोइस र प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो। दुवै सम्झौता मार्फत $20,00,000 भन्दा बढ़ी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ। पहिलो सम्झौता अन्तर्गत करिब 134 किलोमिटर लामो 400 केभी क्षमताको तिङला न्यू खिम्ती ढल्केवर प्रसारण लाइनको डिजाइन, वित्तीय व्यवस्थापन, निर्माण, संचालन र मरमत सम्भार गरिनेछ। यसबाट अन्तर्देशीय विद्युत व्यापार, राष्ट्रिय ग्रिडको विश्वसनीयता र नवीकरणीय ऊर्जाको खपत बढ़ाउन सहयोग पुग्ने जनाइएको छ। दोस्रो सम्झौता अन्तर्गत प्राधिकरणका विभिन्न सबस्टेशनमा 100 देखि 150 मेगावाट आवर क्षमताको बहुस्थानीय ब्याट्री भण्डारण प्रणाली स्थापना र सञ्चालन गरिनेछ। एडीबीका अनुसार यसले उच्च मागका समयमा ग्रिडको चाप व्यवस्थापन, परिवर्तनशील नवीकरणीय ऊर्जालाई ग्रिडमा आबद्ध गर्न र प्रसारण प्रणालीको स्थिरता कायम राख्न सहयोग गर्नेछ। सम्झौतापछि अर्णो 2016 58% सन् 2025 99% पुगेको बताउनुभयो। उहाँले अबको मुख्य चुनौती उपभोक्तालाई भर्दो बिजुली आपूर्ति र दिगो निर्यात क्षमतामा परिणत गर्नु रहेको भन्दै प्रसारण तथा ब्याट्री भण्डारण पूर्वाधारमा निजी क्षेत्रको सहभागिता निर्णायक हुने
5: बताउनु।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

ब्रेकपछि अब देश बाहिरको प्रसंग। दुबईबाट तेल अभिवतर्फ गइरहेको फ्लाइ दुबईको एफजेट 1073 उडानमा भएको ककपिट झडपबारे संयुक्त अरब इमिरेट्सले अनुसन्धान शुरू गरेको छ। युएईका महान्यायाधिवक्ता डाक्टर हमाद सैफ अल शम्सीले घटनाको कारण परिस्थिति र उद्देश्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गरिएको बताउनु भएको छ। अनुसन्धानले घटना आतंकवादी गतिविधिसँग सम्बन्धित थियो कि थिएन, पूर्व योजना वा कसैको निर्देशनमा भएको थियो कि थिएन भन्ने विषय पनि हेर्नेछ। अनुसन्धान पूरा नहुँदासम्म घटनाको उद्देश्यबारे निष्कर्ष निकालिएको छैन। फ्लाई दुबईले पनि अनुसन्धान नसकिएसम्म इजरायल जाने र इजरायलबाट आउने सबै उडान निलम्बन गर्ने जनाएको छ। बुधबार उडानका क्रममा सह पाइलटले मुख्य पाइलट स्मिथ मच्छारलाई छुरा प्रहार गर्नुभएपछि विमान साउदी अरेबियाको ताबुकमा आपतकालीन अवतरण गरिएको थियो। यात्रुहरूले ककपिटमा प्रवेश गरेर सह पाइलटलाई नियन्त्रणमा लिनुभएको बताइएको छ। विमानमा रहेका 174 जना मध्ये 166 जना इजरायली नागरिक सहित सबै यात्रु सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्याप्टेन मच्छार र यात्रुहरूको बहादुरीले ठूलो विपद टरेको बताउनु भएको छ। उहाँका अनुसार घाइते अवस्थामा पनि क्याप्टेन मच्छारले ककपिटको ढोका खोलिदिनु भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मच्छारलाई नायक बताउँदै उहाँको वीरताले सयौंको ज्यान बचाउन मद्दत गरेको बताउनु भएको छ। साउदी अरेबिया स्थित भारतीय दूतावासका अनुसार मच्छारको त्यहाँको अस्पतालमा उपचार भइरहेको छ। फ्लाई दुबईको विमानमा भएको आक्रमणबारे युएईले विस्तृत अनुसन्धान गर्दैछ। अब बेलायती प्रधानमन्त्रीको आरोपमा जाउँ। आरएएफ एयरबेसमा भएको शंकास्पद सुरक्षा जोखिममा इरानको संलग्नता हुन सक्ने उहाँले आरोप लगाउनु भएको छ। बेलायती प्रधानमन्त्री एण्डी बर्नहमले फेयरफोर्ड एयरबेसमा भएको शंकास्पद सुरक्षा जोखिममा इरान संलग्न भएको हुन सक्ने बताउनु भएको छ। बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री बर्नहमले घटनामा इरानको संलग्नता रहेको नरक आशंकालाई पुष्टि गर्न सक्ने संकेत भेटिएको बताउनु भएको हो। उहाँले यो गम्भीर र जटिल प्रहरी अनुसन्धानको विषय भएको र प्रमाण बिना केही भन्न नसकिने बताउनु भएको छ। अमेरिकी सेनाले इरान विरूद्धको कार्यवाहीमा प्रयोग गर्दै आएको सोही एयरबेस नजिक आइतबार बिहान बम आक्रमणको असफल प्रयास भएको थियो। तीनवटा सेतो भ्यान र मास्क लगाएका केही संदिग्ध व्यक्ति एयरबेस तर्फ गइरहेको देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले त्यस लगत्तै पाँचजनालाई पक्राउ गरेको थियो। तीन दिनसम्म बम डिस्पोजल टीम सहितको टोलीले अनुसन्धान गरेपछि प्रहरीले मंगलबार सवारी साधनमा विस्फोटक पदार्थ नभेटिएको जनाएको छ। प्रहरीले केही मात्रामा पेट्रोल भने फेला परेको जनाएको छ। पक्राउ परेका पाँचजनालाई मंगलबार धरौटीमा छाडिएको थियो। द टाइम्सले पक्राउ परेका मध्ये एकजनाले प्रहरीलाई सुराग दिएर योजना असफल बनाउनु भएको समाचार प्रकाशित गरेको थियो। यसअघि लन्डन स्थित इरानी दूतावासले घटनामा आफ्नो भूमिका नरहेको बताएको थियो। ईरानी विदेश मन्त्री अब्बास अराक्ची

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।
8: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
6: Surprise!

0: अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खाँदबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुनै
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
8: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी न, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 029562069 र मोबाइल नम्बर 9842082776।
0: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ, त्यहाँ विभिन्न कृषि

0: औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
0: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0-29-5-90-6-67 र 98-4-20-22-6-67।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz
1: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 140 उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीम कदाइली।
3: सम्पर्क 0291400084 र 98040485827।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
14: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
15: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
15: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
15: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
15: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
15: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
15: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
15: थप जानकारीको लागि 029562061
3: 029570315
15: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: More style, more design. Total Tailors.
5: नमस्कार है सर। टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमीतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860964000
7: र 9819320375।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059804001, जनक पौडेली 9852558344 र 029562048।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
9: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843180049।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843447262,
11: 9010555580
6: र वाट्सएप नम्बर 9852286646।
12: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
13: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165580 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
14: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता। हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्रे।
8: सम्पर्क 98433-47-262,
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-520-28-646।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29-47, 99-00-90-00-62।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: नमस्कार है वडा अध्यक्ष ज्यू।
14: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: त्यस्तो के कुरा थियो?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
20: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध सुखबाट दूरसञ्चार जाने बाटो।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423 18049।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 99-5-20-61-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
12: आयो सबको घर घर मा। तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: छ्या, यस्तो पनि गहना लाउँछन्?
15: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
15: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
15: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, संखुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 01, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, संखुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्री शाहको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन। वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वाग्लेको दावी। भारतको धौलीगंगा बाँध भोलि रातीदेखि खोलिने। महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म। अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई। र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल, सोमपाल र हेमन्त अटाएनन्। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढ़ेको हिमपहिरो, बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल आफैले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीहरूले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाउनु भएको छ। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामको हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। रासोपाका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षे अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्षे अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा बोल्दै वहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुका पछाडि पुराना राजनैतिक दलहरूले गरेका विथेतीको कारण मात्र नभई भविष्यप्रतिको आशा समेत रहेको उहाँको भनाई छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21 औं शताब्दीको नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकको रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको उहाँले बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। आर्थिक विकास मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको अवस्थामा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो। अब विदेशको खबर। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ। यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक आकोन जेओर्लीले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। सम्भावित दावेदारको सूचीमा युक्रेनी बाल अधिकार अभियन्ता माइकोला कुबेला, सेभ द चिल्ड्रेन, सुडानको आपतकालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टू प्रोस्टेज जर्नलिस्ट पनि रहेका छन्। अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्दको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिश कोरोनर रहेको छ। अब खेल खबर। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भूर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। त्यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, ललित राजवंशी, साबा आबल्लम र शेर मल्ल रहेका छन्। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि निकै महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अंकसहित छैठौं तथा नेपाल 32 खेलमा 24 अंकसहित सातौं स्थानमा छ। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्री शाहको सम्बोधन, जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वाग्रेको दावी, भारतको धौलीगंगा बाँध भोलि रातीदेखि खोलिने, महाकाली तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह, यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई, र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा, कुशल सोमपाल र हेमन्त अटाएनन्।
3: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481, वेबसाइट झुले.com.np।
3: एनबीएल सर्वसुलभ आवास कर्जा,
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
5: विशेषताहरू ₹3 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
10: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुर महानगरपालिकाले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यले आजदेखि प्रदर्शनी मेला शुरू गरेको छ। लोकल रूट्स टू ग्लोबल रिच नारासहित पुलचोकको महानगरपालिका परिसरमा शुरू भएको मेला पर्सि आइतबारसम्म चल्नेछ। मेलाको महानगरका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो। मेयर महर्जनले ललितपुर महानगर देशकै पुरानो शहर तथा ओल्ड क्राफ्ट काउन्सिलले ललितपुर महानगरलाई 35 औं कलानगरी घोषणा गरेको उल्लेख गर्दै यहाँका सांस्कृतिक गतिविधिले महानगरको पहिचानलाई थप उचाई दिएको बताउनुभयो। साथै नेपाल सरकारले यमोरीलाई अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत गरेको उल्लेख गर्दै उहाँले अब छिट्टै यमोरीलाई युनेस्कोले समेत अमूर्त

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रवि टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रवि टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946400
4: र 9919327375।
5: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा

0: उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइज को फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: This taxi is booked for you.
1: Oh, can I please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने भने तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिन्दुर जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्नु, व्हाई आर यू वेस्टिङ माई टाइम? ओके, मेरो डेस्टिनेसन भइरहेको छ.

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: कुकुर वजर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कुकुर वजरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
2: 9010555580
3: र वाट्सएप नम्बर 9552286646।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको बाप थियो कुन्नी?
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 029562 6779 र मोबाइल नम्बर 98422 7776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुदकुक बाटो दूरसञ्चार जाने बाटो।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525 55 768, 98525 55 768।
0: साथै 98525 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
15: प्रोप्राइटर सुनु एन भीम कदाइली।
14: सम्पर्क 0291400084 र 98040458827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00062।
17: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
18: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
17: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल खाँदबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492522।
14: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: छ्या, यस्तो पनि गहना लाउँछन्?
14: अनि यो
19: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
14: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
14: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
19: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
19: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 801, जनक पौडेली 98520 58 344 र 0295602048।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

whatever.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9003096289। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा
3: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97449022520।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
7: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: खादबारी नगरपालिकाको अनुरोध।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू:
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852555680 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
12: Thank you.
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
12: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण क्यूआर कोड अध्यावधिक मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खाँदबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो दुई प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान

0: 95.5 मेगाहर्ज।
1: रेडियो शंखु वासबाको आवाज।
2: खादबारी नगरपालिकाको अनुरोध।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
1: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
0: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
2: र 0 29 5 90 155।
9: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू:
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने पिच दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
11: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
12: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोन निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफ्ले,
15: सम्पर्क 98433-47262,
14: 98-10-55-55-85
15: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
19: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: सबैले भनौ
1: या र ल ओ स ख स ख छे र
2: बादल बन्द माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई
3: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: मामाईसँग हाई कार्यमा

धरानमा फेरि चर्कियो बस पार्क सञ्चालनको विवाद, भानुचोकमा सवारी रोक्ने नरोक्ने विषयले तनाव, सटल बस सञ्चालनको तयारीमा नगरपालिका। कोशी प्रदेशमा खोरेक विरूद्धको खोप लगाउने अभियान शुरू, 12 लाख भन्दा बढ़ी चौपायमा लगाउने लक्ष्य। ताप्लेजुङ र पाँचथारमा पर्ने 9.9 मेगावाट क्षमताको युवा खोला जलविद्युत आयोजना 4 महिनादेखि ठप्प, मौसमी प्रतिकूलताले पुनर्निर्माणमा कठिनाई। इरान युद्धमा खर्च भएको हतियार पुनः भण्डारण गर्ने अमेरिकी तयारी, 24 अर्ब 40 करोड़ डलरको सम्झौता दिने घोषणा। र आईसीसी पुरूष विश्वकप क्रिकेट श्रृंखला 2 का लागि 15 सदस्यीय टोलीको घोषणा, सन्दीप लामिछानेले कप्तानी सम्हाल्नु।

0: बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साझाको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संघ सभाको खाँदवारीमा रहेको रेडियो संघ सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आयोगको सदस्यमा नियुक्त तोयनाथ खतिवड़ा रूपेश र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित यस समारोहमा दुवै सदस्यले शपथ ग्रहण गर्नुभयो। प्रदेश मन्त्री परिषदको बिहिबारको बैठकले विराटनगर तीनका खतिवड़ा र खोटाङकी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेस निकटका दुई सदस्यले राजीनामा दिएपछि आयोगमा ती पद रिक्त थियो। रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गरिएको हो। यसैबीच मन्त्री परिषदको बैठकले असोज 22 र 30 का लागि निर्धारित मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन गरेर असोज 27 र 28 गते गर्ने निर्णय पनि गरेको छ। कोशी प्रदेश सरकारले पशुजन्य उत्पादनको गुणस्तर सुधार, पशु स्वास्थ्य सुरक्षा र निर्यात प्रवर्धन गर्ने उद्देश्यले प्रदेशभरिका 12 लाख भन्दा बढ़ी गाई भैंसीलाई खोरेद विरूद्धको खोप लगाउने अभियान शुक्रबारदेखि शुरू गरेको छ। असोज 16 देखि प्रदेशका सबै 14 जिल्लामा एकसाथ अभियान सञ्चालन भएको हो। कोशी प्रदेश पशुपन्छी तथा मत्स्य निर्देशनालयका निर्देशक डाक्टर सुशील अधिकारीका अनुसार प्रदेशमा रहेका कुल 17 लाख भन्दा बढ़ी गाई भैंसीलाई पहिलो चरणमा 12,35,000 गाई भैंसीलाई लक्षित गरी खोपको अभियान शुरू गरिएको हो। यस अभियानले पशुमा लाग्ने संक्रामक खोरेत रोग नियन्त्रण गर्ने उद्देश्य राखेको छ। खोरेत रोगका कारण नेपालमा पशुजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या भइरहेको अवस्थामा खोरेत अभियानले पशुजन्य उत्पादन निर्यातको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। झापाको दमक 3 लाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले वडा नम्बर 3 लाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्नुभएको हो। बाल बालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र विकासका लागि आवश्यक सूचक पूरा गरेपछि वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको हो। कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई लगायत जनप्रतिनिधि, कर्मचारी, बालबालिका, अभिभावक तथा स्थानीय सरकारवालाको उपस्थिति थियो। कार्यक्रममा नगर प्रमुख थापाले बालबालिकाको अधिकार र आवश्यकतालाई स्थानीय सरकारको प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। उहाँले बाल मैत्री वातावरण निर्माणका लागि वडा तहबाट भएका प्रयासलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने समेत बताउनुभयो। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: Bite of the day.
3: हामी अब चाहिँ भित्र नगरपालिकालाई स्थानीय गभर्नमेन्ट स्थापन नगरपालिका भन्दा यसले सम्पूर्ण बालबालिकाको संरक्षण र बालबालिकाहरूलाई भूमिको गन्तव्यसँग जोडेर अधिकार सम्पन्न गर्ने कुरामा बसिरहेको छैन। यही कुराहरूलाई यहाँले कुन हिसाबले कुरालाई यहाँसम्म अवरात्मा आफूलाई समर्पित गर्नुभएको छ। आगामी दिनमा पनि यो अवस्थालाई, यो परिस्थितिलाई कायम राख्न सबै सरकारवाला संस्थाका पूर्व विकास समिति, विद्यालय, निर्वाचित सदस्य साथीहरूलाई अनुरोध गर्दै फेरि पनि सरकारवाला सबैलाई
1: धन्यवाद।
2: नेपाल प्रहरीमा कार्यरत 131 ब्याचका स्थापना दिवसको अवसरमा खाँदबारी स्थित बाल गृहमा रहेका बाल बालिकाले लत्ता कपड़ा तथा जुत्ता वितरण गरेको छ। 131 ब्याच टोलीले प्रहरी सेवामा प्रवेश गरेको 13 वर्ष पूरा भएको अवसर पारेर शुक्रबार खाँदबारीमा रहेको बाल गृहमा पुगेर त्यहाँ आश्रित बाल बालिकालाई ट्र्याक सुट टी शर्ट र जुत्ता प्रदान गरेको हो। जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै बाल गृहमा रहेका बाल बालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो। मार्स नेपालले संचालन गरेको बाल गृहमा आमा बुवा गुमाएका 9 बाल बालिका बस्दै आएका छन्। बाल गृहमा आश्रित बाल बालिकाको आवश्यकतालाई ध्यानमा राखेर दैनिक उपयोगमा आउने कपड़ा तथा जुत्ता वितरण गरिएको आयोजकले जनाएको छ। ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको 9.9 मेगावाट क्षमताको युवा खोला जलविद्युत आयोजना 4 महिनादेखि ठप्प छ। गत जेठमा आएको बाढ़ीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो। रेडी हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्धित आयोजनाको बाँधस्थल, बालुवा थिग्र्याउने पोखरी, पाइपलाइन र विद्युत गृहमा बाढ़ीले क्षति पुर्याएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण शुरू हुन नसक्दा आयोजनाबाट विद्युत उत्पादन हुन सकेको छैन। आयोजनाका सामाजिक परिचालक तथा हेडवर्क्स इन्चार्ज टीकाराम मिश्रका अनुसार प्रतिकूल मौसमका कारण पुनर्निर्माणको काम शुरू गर्न ढिलाइ भएको हो। जेठदेखि भदौसम्म लगातार जसो वर्षा हुनका साथै मेची राजमार्ग र तमोर करिडोर लगायतका सड़कमा बाढ़ीले क्षति पुर्याएपछि निर्माण सामग्री आयोजना स्थलसम्म पुर्याउन समेत कठिन भएको हो। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने योजना बने पनि वर्षायामका कारण काम अघि बढ़ाउन नसकिएको आयोजनाले जनाएको छ। मौसममा सुधार आउन थालेकाले दशैंपछि पुनर्निर्माणको काम शुरू गर्ने जनाइएको छ। संखुवा सभामा शनिबार साँझ सुरताल म्युजिक कन्सर्ट 2083 आयोजना हुने भएको छ। असल शासन क्लब संखुवा सभाको आयोजनामा असोज 17 गते खाँदबारी नगरपालिकाको रंगशालामा कन्सर्ट हुने भएको हो। शुक्रबार पत्रकार सम्मेलन गरेर असल शासनले कन्सर्टको प्रवेशद्वार शनिबार साँझ 6 बजेदेखि खुल्ला हुने जनाएको छ। संगीत र मनोरञ्जनसँगै लागू औषध विरूद्ध जनचेतना फैल्याउने, भ्रष्टाचार विरूद्ध आवाज उठाउने र बाल बालिकाको उज्जवल भविष्यका लागि सचेतना जगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष मनिष श्रेष्ठले बताउनु भएको छ। कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, प्रकाश सपूत लगायतका कलाकार तथा सांगीतिक समूहको प्रस्तुति रहनेछ। यस्तै परम्परा ब्याण्ड भाका नेपाल दिफिरन्ते ब्याण्डको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ। सुनसरीको सीमावर्ती कुशी गाउँपालिका क्षेत्रबाट प्रहरीले लागू औषध सहित 3 पक्राउ गरेको छ। प्रहरीका अनुसार पालिका 1 लौकै भन्सार गेटबाट लागू औषध सहित 2 र भोकरा नर्सिंह गाउँपालिका 6 इसरायल कामत स्थित चेकपोस्टबाट 1 पक्राउ परेका हुन्। लौकै स्थित सशस्त्र प्रहरी बल नेपाल बीओपी लौकैबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश 102-053-P46696 नम्बरको बजाज कम्पनीको 200cc का मोटरसाइकलमा सवार 2 नियन्त्रणमा लिएको हो। शंकास्पद लागेर चेक जाँच गर्दा प्रतिबन्धित लागू औषध फेला परेपछि कोशी गाउँपालिका 4 जुदगंजका 25 शमशेर आलम र 22 अलिशेर मियालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नेट्रोकोर र स्पासफोम प्लस 136 बरामद भएको छ। पक्राउ परेका आलम र मियालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ। यस्तै भोकरा नर्सिंह गाउँपालिका 6 इसरायल कामत स्थित चेकपोस्टबाट भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इन्टहरी 5 पिपलसोका 18 मनिष लिम्बुलाई लागू औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा मेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङमाङद्वारा सञ्चालित मेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिक बहादुर निङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। निङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाई हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबे डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रो विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्म रोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्ता रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमकसर थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052, मोबाइल नम्बर 9856705752।
2: ब्रेकपछि बाँकी खबर। धरानमा स्मार्ट बस पार्क सञ्चालनसँगै भानुचोकमा सार्वजनिक सवारी रोक्ने विषयमा देखिएको विवाद चर्किएको छ। सरकारले भानुचोकमा कुनै पनि सार्वजनिक सवारी रोक्न नदिने निर्णय गर्दै यात्रुको सुविधाका लागि निशुल्क सटल बस सेवा सञ्चालन गर्ने भएको छ।
8: स्थानीयको चरको विरोधपछि धरान उपमहानगरपालिकाले भानुचोकमा कुनै पनि सार्वजनिक सवारी साधन रोक्न र स्ट्यान्ड सञ्चालन गर्न नदिने निर्णय गरेको छ। स्मार्ट बस पार्क सञ्चालनमा आएपछि यात्रु नपाएको र व्यवसाय धराशाही हुने अवस्था आएको भन्दै यातायात व्यवसायीले गुनासो गरेपछि धरान उपमहानगरपालिकाले पिक एण्ड ड्रप सुविधाका नाममा केही समय भानुचोकसम्म सवारी ल्याउन दिने सहमति गरेको थियो। तर भानुचोकमा पुनः सार्वजनिक सवारी प्रवेश गराउँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने र नयाँ बस पार्कको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका थिए। धरान 7 र 8 का स्थानीय बासिन्दा तथा उपमहानगरपालिका बीच भएको छलफलपछि भानुचोकमा सार्वजनिक सवारी रोक्न नदिने र यात्रुको सुविधाका लागि भानुचोकदेखि स्मार्ट बस पार्कसम्म निशुल्क सटल सेवा सञ्चालन गर्ने सहमति भएको थियो। उपमहानगरपालिकाले यात्रुको सहजताका लागि शनिबार बिहान 4 बजेदेखि नै निशुल्क यातायात सेवा सञ्चालन गर्ने जनाएको छ।
9: के अरे बस पार्कको चाहिँ नि सेवा प्रभाव यहाँ जाने आउने आज एउटा छ भोलि नै सुरु गर्छ होइन बाँकी साथीले हामीले गरेको मेरो अब बाँकी त्यसपछि अब भान्डोकमा स्ट्यान्ड गर्ने भान्डोमा रोक्ने भान्डोमा गर्ने काम चाहिँ हामी गर्न दिँदैन होइन अब साथीले अहिले आउनुभएको छैन बिहान 4 बजी तपाईँ जान्छ मान्छे आउँछ फेरि माथि आउँछ तपाईँ जान्छ हामीले गाडी भिडियो जस्तो ल्याउँछ मैले के जान्दैन।
8: छलफलमा सहभागी स्थानीय बासिन्दाले भने उपमहानगरले निर्णय गरेपछि पटक पटक परिवर्तन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै नेतृत्वलाई सचेत गराएका थिए। पिक एण्ड ड्रपका नाममा भानुचोकमा सवारी रोक्न दिँदा पुनः पुरानै अवस्था दोहोरिने उनीहरूको भनाई थियो। स्थानीयले ठूला बससँगै पहाड़ी रूटमा चल्ने सवारी विद्युतीय सवारी तथा अन्य साना चारचक्के सार्वजनिक सवारीलाई समेत स्मार्ट बस पार्क सँगै सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।
10: हामीले कसरी लिएका छौँ भने यो पहिले निर्णय गरिसकेको कुरा हो र उहाँले निर्णय सुधार्नु भएको छ। यो भराने जनताको सिट हो, भराने जनताको बसवार हो, यो आठ नम्बरवासीको स्थानीय वासीको मात्रै नभएर भराने उप बनेको चाहिँ एउटा बसवार भएको हुनाले यो सबैको जितो यो कार्यान्वयन हुनुपर्छ भन्ने माग होइन भएन भनेको कुरा होइन, हुन्छ उहाँले निर्णय गरेपछि हुन्छ, यदि भएन भने हामी स्थानीयवासी नै लागेर उहाँको निर्णयलाई कार्यान्वयन गर्न हामी तयार हुन्छौँ।
8: स्थानीय बासिन्दाले निर्णय कार्यान्वयनमा कुनै पक्षबाट अवरोध भए आफूहरू सक्रिय भएर कार्यान्वयन गराउन तयार रहेको समेत बताएका छन्। अब निशुल्क सटल सेवाको प्रभावकारिता, सबै प्रकारका सार्वजनिक सवारीलाई स्मार्ट बस पार्कबाटै सञ्चालन गराउने निर्णयको कार्यान्वयन र यातायात व्यवसायीको असन्तुष्टि सम्बोधन गर्नु उपमहानगरपालिकाका लागि चुनौती बनेको छ।
2: झापाको कमल गाउँपालिकामा कर शिक्षा सम्बन्धीको तालिम सम्पन्न भएको छ। कमल उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय दमकको प्राविधिक सहयोगमा तालिम भएको हो। पहिलो चरणमा गाउँपालिकाको तत्कालीन तोपगासी खण्डका व्यवसायी तथा उद्योगीलाई लक्षित गर्दै एक दिने कर शिक्षा सम्बन्धी तालिम सञ्चालन गरिएको संघले जनाएको छ। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख सूर्यबहादुर कुंवरले व्यवसाय सञ्चालन गर्दा कर सम्बन्धी कानूनी प्रावधान, करदाता दर्ता, कर विवरण बुझाउने प्रक्रिया तथा कर प्रणालीमा देखिएका व्यावहारिक विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रमकी प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्थानीय तहमा व्यवसाय प्रवर्तन र आर्थिक गतिविधि विस्तारका लागि व्यवसायीहरूलाई कर सम्बन्धी स्पष्ट जानकारी गराउन आवश्यक रहेको बताउनुभयो। अब सुनचाँदीको बजार भाउ, हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ आज तोलामा सुनको मूल्यमा 1,500 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी

0: मात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
1: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
0: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जोरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुनिने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, गोलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैं।

ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान विरूद्धको युद्धमा खर्च भएको हतियारको भण्डारण पुनः पूर्ति गर्न SM-6 क्षेपास्त्रको उत्पादन बढ़ाउन रेथेयोनलाई 24 अर्ब 40 करोड़ अमेरिकी डलरको सम्झौता दिने घोषणा गरेको छ। 5 वर्षका लागि हुने सम्झौतामा थप 2 वर्ष विकल्प समेत छन्। पेन्टागनले SM-6 हतियार हवाई प्रतिरक्षा तथा सतह विरूद्ध प्रयोग हुने महत्वपूर्ण क्षेपास्त्रका रूपमा उल्लेख गर्दै सहयोगलाई जनशक्ति र आपूर्ति श्रृंखला विस्तार गर्न दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने जनाइएको छ। अमेरिकी रक्षा विभागका महानिरीक्षकले गत महिना इरान विरूद्धको अपरेशन एपिक फ्यूरीमा भएको हतियार खर्चले राजनीतिक भण्डारमा कमी ल्याएको र हतियार पुनः पूर्तिमा औद्योगिक क्षमता सम्बन्धी समस्या देखिएको बताएका थिए। अब खेल खबर। ओमानमा आयोजना हुने आईसीसी पुरूष विश्वकप क्रिकेट श्रृंखला 2 लागि नेपाल क्रिकेट संज्ञानले 15 सदस्यीय टोलीको घोषणा गरेको छ। यही असोज 21 गतेदेखि शुरू हुने विश्वकप क्रिकेट लीग 2 आयोजक ओमानसँग नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। श्रृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित कुमार पौडेल, अर्जुन कुमार, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, साहब आलम र शेर मल्ल समावेश रहेका छन्। खबरको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। धरानमा फेरि चर्कियो बस पार्क सञ्चालनको विवाद। भानुचोकमा सवारी रोक्ने नरोक्ने विषयले तनाव। सटल बस सञ्चालनको तयारीमा नगरपालिका। कोशी प्रदेशमा खोरेत विरूद्धको खोप लगाउने अभियान शुरू। 12 लाख भन्दा बढ़ी चौपायमा लगाउने लक्ष्य। तापलेजुङ र पाँचथरमा पर्ने 9.9 मेगावाट क्षमताको युवा खोला जल विद्युत आयोजना 4 महिनादेखि बन्द। मौसमी प्रतिकूलताले पुनर्निर्माणमा कठिनाई। इरान युद्धमा खर्च भएको हतियार पुनः भण्डारण गर्ने अमेरिकी तयारी। 24 अर्ब 40 करोड़ डलर सम्झौता दिने घोषणा। र आईसीसी पुरूष विश्वकप क्रिकेट श्रृंखला 2 लागि 15 सदस्यीय टोलीको घोषणा। सन्दीप लामिछानेले कप्तानी सम्हाल्ने। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधि संयोजनमा साथ दिने सुरजसँगै म गोपाल बिदा चाहन्छौ। नमस्कार, शुभ सन्ध्या।

0: नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: This is Radio Sankhuasabha 95.5 MHz.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपल।
3: This is Radio Sankhuasabha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी अन्तिम चरणमा। लोकतान्त्रिक समाजवाद कि सामाजिक लोकतन्त्रको बाटो लिने भन्नेमा बहस तीव्र बन्दै। सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिने सरकारको गृह कार्य। चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ प्रहरीको विशेष सुरक्षा योजना लागू। भारत र अमेरिका बीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौताको वार्ता अन्तिम चरणमा पुगे पनि तत्काल घोषणा नहुने। र पुरूष क्रिकेट विश्वकप लीग टूका लागि 15 सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। पार्टी कार्यालयमा कांग्रेसको सूचना संचार तथा प्रविधि समितिले आज पत्रकार सम्मेलन गर्दै पर्सि आइतबारबाट काठमाडौँको खुला मञ्चमा शुरू हुने महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको बताएको हो। भड्किलो प्रचार प्रसार नगरी डिजिटल माध्यमबाट मात्र प्रचार प्रसार गर्न आग्रह गरिएको समितिका संयोजक एवं प्रवक्ता देवराज चालिसले जानकारी दिए। उनले भने,
2: ठूलो विपद आएको अवस्थामा, अझै पनि जनता हराइरहेको अवस्थामा, शोकमा बसिरहेको अवस्थामा, तर पनि हाम्रो बाध्यकारी अवस्थाको अधिवेशन हो यो। त्यसले गर्दा शोकमा डुबेको बेलामा हाम्रो अधिवेशनहरूलाई बढी झाँकीमा नगइकन र सादगीपूर्ण तरिकाले, मितव्ययी तरिकाले, सबै चिजमा मितव्ययी हिसाबले हामी सञ्चालन गर्ने निर्णय गरेका छौँ। यो अहिलेको तामझाम नगर्ने निर्णय त हामीले गरिसकेका छौँ। त्यसमा त्यसैका कारणले एउटा मूल गेटभन्दा बाहेक अरू कुनै प्रचार सामग्री हामी बजारमा टाँच्ने छैनौँ।
3: र विशेष गरेर महाधिवेशनमा उम्मेद्वार हुन जाने साथीहरूलाई आफ्नो प्रचारहरू पनि टिजरको माध्यमै प्रयोग गर्नुहोस् भनेर अलिकति जोड दिनको लागि हामीले अनुरोध।
1: यस्तै महाधिवेशनबाट विधान संशोधन गर्ने तयारी भएको समेत कांग्रेसले जनाएको छ। विधान संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले विधान संशोधनका लागि काम गरिरहेको चालिसले बताए।
3: लगभग 18 गते उद्घाटन सत्र पछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ र 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। छलफल सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथीहरू सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम, सुझाव लिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थप र परिवर्तन हुन सक्ने सम्भावना, किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ।
1: महाधिवेशनमा 7,700 भन्दा बढ़ी प्रतिनिधिहरू सहभागी हुँदैछन्। महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनैतिक दलका शीर्ष नेता तथा अन्तर्राष्ट्रिय अतिथिहरूलाई पनि आमन्त्रण गरिएको छ। यसअघि असोज 16 गते गर्ने भनिएको महाधिवेशन अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको प्राकृतिक विपदका कारण दुई दिन पछाडि सारिएको हो। यसबीच केन्द्रीय कार्य समितिको निर्वाचनका लागि असोज 19 गते उम्मेद्वारी दर्ता हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार उम्मेद्वारको मनोनयन पत्र असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म राष्ट्रिय सभागृहमा दर्ता गरिनेछ।
0: नेपाली कंग्रेसमा बीपी कोइरालाको लोकतान्त्रिक समाजवादलाई निरन्तरता दिने कि समयानुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको बाटो समात्ने भन्नेमा तीव्र बहस चलेको छ। संस्थापन पक्षले समाजवाद नछाडिएको, त्यसको विषयवस्तु मात्रै बदलिएको बताउँदा इतर पक्षले सामाजिक लोकतन्त्रतर्फको झुकावले कंग्रेसको मौलिक पहिचान कमजोर पार्ने आरोप लगाएको छ। महाधिवेशनले बदलिदो अर्थतन्त्र, युवा अपेक्षा र समावेशितासँग जोडेर कंग्रेसको वैचारिक तथा आर्थिक नीति स्पष्ट गर्नुपर्नेमा विश्लेषक र युवा प्रतिनिधिहरूले जोड़ दिएका छन्। कान्तिपुर कर्मी कुलचन्द्र न्यौपानेले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
4: कंग्रेसको आसन्न 15 महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धासँगै पार्टीको वैचारिक धार कस्तो हुने भन्नेमा पनि बहस चुलिएको छ। बीपी कोइरालाले अघि सारेको परम्परागत लोकतान्त्रिक समाजवादकै धारलाई निरन्तरता दिने कि त्यसलाई समय अनुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको बाटो समात्ने भन्नेमा नेताहरूबीच मतभेद छ। पूर्व सभापति शेरबहादुर देउवाको समूहले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व बीपीको समाजवादी धारबाट विचलित भएको आरोप लगाइरहेको छ। विशेष महाधिवेशनले गगन थापालाई नेतृत्वमा ल्याउनुका साथै सामाजिक लोकतन्त्रको विषय उठाएको थियो। समानान्तर महाधिवेशन गर्न लागेको देउबा पक्षले यो सवाललाई प्रमुखताका साथ उठाउन खोजिरहेको छ। संस्थापनले भने समाजवाद नछाडेको तर त्यसलाई बदलिएको राजनीतिक, आर्थिक र सामाजिक परिवेश अनुसार परिमार्जन गर्न खोजिएको बताउँदै आएको छ। विशेष महाधिवेशनबाट पारित राजनीतिक प्रस्तावमा कंग्रेसका सिद्धान्त, विचार र नीतिलाई जनताको भावना र बदलिएको समय अनुसार अध्यावधिक परिमार्जन, व्याख्या तथा पुनर्व्याख्या गर्दै सैद्धान्तिक वैचारिक रूपान्तरण गर्न आवश्यक भएको उल्लेख गरिएको छ। सभापति थापाले युवा सुशासन, समावेशिता, सार्वजनिक सेवा, आर्थिक नीति र राज्यको पुनः संरचना लगायत मुद्दा सामाजिक लोकतन्त्रमा आधारित नीतिबाट अगाडि बढ़ने उद्घोष गरेका थिए। 21 फागुनको निर्वाचन अगाडि उनले अघि सारेको नीति, कार्यक्रम र प्रस्तुति यसैमा सूचना आधारित थिए। राजनैतिक विश्लेषक केशव दाहाल विशेष महाधिवेशनले सामाजिक लोकतन्त्र तर्फ जान गरेको प्रयासलाई आसन्न पन्ध्रौं महाधिवेशनले संगठित र स्पष्ट पार्नुपर्ने बताउँछन्। राष्ट्रपतिले यही विचार बोकेको र पार्टीको अर्को खेमाबाट विरोध भएको आधारमा डराउनु पर्ने अवस्था भने नभएको उनको भनाई छ। सभापति थापाका राजनैतिक सल्लाहकार एवं अधिवक्ता प्रताप पौडेल कंग्रेस बीपीको समाजवादी धारबाट विचलित नभएको दावी गर्छन्। विशेष महाधिवेशनबाट पारित दस्तावेजमा पनि बीपी कोइरालाको समाजवादी सिद्धान्तलाई नछाडेको उनको भनाइ छ। महामन्त्री प्रदीप पौडेल कंग्रेसको वैचारिक आधार बीपी कोइरालाको समाजवाद नै भएको बताउँछन्। उनका अनुसार समाजवादको मूल अवधारणा कायम राख्दै त्यसको विषयवस्तु भने समय अनुसार परिवर्तन गर्न सकिने र विशेष महाधिवेशनले त्यही गरेको बताए। समाजवादभित्रै सामाजिक लोकतन्त्रलाई समेटेर अघि बढ़ने पनि उनले जानकारी दिए। पौडेलले लोकतान्त्रिक समाजवादले राजनैतिक अधिकारसँगै आर्थिक विषय र राज्यको नागरिक प्रतिको दायित्वलाई पनि समेट्ने भएकाले सामाजिक लोकतन्त्रको अवधारणाले मात्रै कंग्रेसको वैचारिक दायरा समेट्न नसक्ने बताए। 2012 सालमा वीरगंजमा सम्पन्न छैटौं महाधिवेशनबाट बीपी कोइरालाले समाजवाद पार्टीको आदर्श नीतिका रूपमा स्थापित गराएका थिए। बीपीकै नेतृत्वमा कंग्रेसले लोकतान्त्रिक राजनैतिक अधिकारसँगै आर्थिक समानता र राज्यको सामाजिक दायित्वलाई जोड्दै समाजवादको धार अघि बढ़ाएको थियो। तर 2048 सालपछि कंग्रेस नेतृत्वको सरकारले मुलुकलाई खुला अर्थ बजारतर्फ प्रवेश गरायो। त्यस यता समाजवादलाई लिएर कंग्रेसभित्र विभिन्न दृष्टिकोणहरू देखिएका छन्। नेता श्याम घिमिरे अहिलेको विश्व र नेपालको आर्थिक परिवेश 2012 सालको जस्तो नभएको तर्क गर्छन्। त्यति बेलाको अन्तर्राष्ट्रिय राजनैतिक परिस्थिति र दक्षिण एसियामा नै कम्युनिष्ट प्रभाव बढ़िरहेको अवस्थालाई ध्यानमा राखेर बीपीले समाजवादलाई कंग्रेसको राजनैतिक पहिचान बनाएको उनको भनाई छ। कंग्रेसले आर्थिक उत्पादनमा निजी क्षेत्रलाई मुख्य भूमिका दिँदै राज्यलाई नियमन अवसरको समानता र न्यायोचित वितरणको जिम्मेवारी दिने स्पष्ट आर्थिक नीति लिनुपर्ने घिमिरेको धारणा छ। उनी संविधानको प्रस्तावनामै रहेको समाजवाद उन्मुख अवधारणामाथि समेत पुनर्विचार आवश्यक रहेको बताउँछन्। पूर्व सहमहामन्त्री प्रकाश चरण महत भने सामाजिक लोकतन्त्रको दिशा लिँदा कंग्रेसको मूल चरित्र नै हराउने बताउँछन्। उनका अनुसार कंग्रेसको मूल आदर्श लोकतन्त्र समाजवाद र राष्ट्रियता हो। उत्पादन निजी क्षेत्रले गर्ने र त्यसको न्यायोचित वितरण राज्यले सुनिश्चित गर्ने अवधारणामै कंग्रेसको समाजवाद निहित रहेको उनको भनाई छ। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले विशेष महाधिवेशनले बीपीको समाजवादको धारलाई छोड्यो भन्ने तर्कसँग असहमत प्रकट गर्छन्। उनका अनुसार कंग्रेस नेतृत्वले बीपीको लोकतान्त्रिक समाजवादलाई आजको परिवेशमा थप सान्दर्भिक र समय सापेक्ष बनाउन खोजिरहेको छ। वाग्ले कंग्रेसले महाधिवेशनबाट आफ्ना अर्थनीति र विकास मोडल समेत पुनर्परिभाषित गर्नुपर्ने बताउँछन्। महामन्त्री पौडेलले कंग्रेसको मुख्य वैचारिक अस्पष्टता अहिले आर्थिक नीतिमै रहेको स्वीकार गरे। यही कारण आसन्न महाधिवेशनले समाजवादको ऐतिहासिक विरासत र बदलिएको अर्थतन्त्र बीचको सम्बन्धलाई स्पष्ट गर्नुपर्ने उनको पनि भनाई छ। अहिले कंग्रेसको वडा तहदेखि केन्द्रीय कार्य समितिसम्म 30 र 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व उल्लेख्य संख्यामा हुँदैछ। 35 वर्ष मुनिका युवालाई पार्टीको केन्द्रीय कार्य समितिमा ल्याउने नीति लिएपछि कंग्रेसको नेतृत्व तहमा अबदेखि 4 पुस्ताको प्रतिनिधित्व हुँदैछ। युवाको प्रतिनिधित्वसँगै हस्तक्षेप पनि बढ़दै जाने देखिएको छ। यसले नेतृत्व प्रतिस्पर्धामा मात्रै पार्टी सीमित छैन भनेर देखाउन पनि पार्टीको विचार र दृष्टिकोणमा समय अनुकूलको व्याख्या हुनुपर्ने माग युवा प्रतिनिधिहरूको छ। नेतृत्व तहमा आउने नयाँ पुस्ता मार्फत आम युवा पंक्तिलाई आकर्षित गर्नका लागि पनि वैचारिक रूपमा कंग्रेसले डिपार्चरको बाटो लिनुपर्ने विश्लेषक दाहाल बताउँछन्। राष्ट्रपतिले लिएको र कंग्रेसले लिने सामाजिक लोकतन्त्रको चरित्र फरक हुनुपर्ने उनको भनाइ छ। दाहाल कंग्रेस र राष्ट्रपतिले प्रयोग गर्ने डेमोक्रेसीमा भिन्नता हुने बताउँछन्। धनकुटाबाट युवा क्लस्टर मार्फत महाधिवेशन प्रतिनिधि निर्वाचित करूणा कटुवाल कंग्रेस अहिले लोकतान्त्रिक समाजवादको मौलिक धरातल र बदलिदो युवा अपेक्षा बीचको दबावमा रहेको बताउँछिन्। उनका अनुसार कंग्रेसले 40 वर्ष मुनिको ठूलो जनसंख्याको अपेक्षालाई सम्बोधन गर्ने गरी आफ्नो विचार र कार्यक्रम पुनर्व्याख्या गर्न आवश्यक छ। चितवन 3 महाधिवेशन प्रतिनिधि निर्वाचित 21 वर्षीय उमंग लोहनी कंग्रेसको बलियो पूँजी नै वैचारिक धरातल भएको बताउँछन्। कंग्रेसले आफ्नो लोकतान्त्रिक र सामाजिक न्यायको परम्परालाई वर्तमानका मुद्दासँग जोड्न सक्नुपर्ने उनको धारणा छ।
5: कान्तिपुर सविस्तार।
1: परराष्ट्र मन्त्री शिशिर खनालले त्रसदीपूर्ण भुटेकोशी बाढ़ीपछि सरकारले जलवायु न्यायको विषयलाई प्रमुखताका साथ विश्व मञ्चमा उठाएको बताएका छन्। संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनमा जलवायु न्यायसहितको नेपालको राष्ट्रिय हितका मूलभूत पक्ष उजागर भएको मन्त्री खनालको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने,
6: नेपालमा भएको ऐतिहासिक राजनैतिक परिवर्तन, वर्तमान सरकारको नीति तथा कार्यक्रम, नेपाली नागरिकको विकास, समृद्धि र सुशासनको वेग र आकांक्षा, विश्व व्यवस्था र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपालको दृष्टिकोण र मुख्य गरी हामीले हालै मात्र भोग्नु परेको त्रासदीपूर्ण भुटेकोशी बाढ़ी पछि जलवायु न्यायको विषयलाई प्रमुखताका साथ विश्व मञ्चमा उच्च तहबाटै स्पष्ट रूपमा प्रस्तुत गर्ने टटकारो आवश्यकता खड्केको थियो। यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको 81 महासभाको जेनरल डिबेटमा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ।
1: जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन एवं जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको मन्त्री खनालले बताए। नेपाल जस्ता जलवायु जोखिममा रहेका मुलकहरूका लागि जलवायु न्याय यथार्थमा परिणत गर्न सरकारको धारणा महत्वपूर्ण कदम साबित हुने उनको भनाइ छ।
6: द फण्ड फर रिस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायतका जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन एवं जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गर्नुभएको सशक्त आह्वानले विश्वको ध्यान खिच्न सफल भएको छ। उक्त सम्बोधनले नेपाल जस्ता जलवायु जोखिममा रहेका मुलुकहरूका लागि जलवायु न्याय यथार्थमा परिणत गर्न एक महत्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ।
1: प्रधानमन्त्री शाहले भुटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै यसको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
7: ओहो जेठा, बजार हेरी कि क्या हो?
8: जस्ता पाता किनौ कि भनेर नि काका।
7: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
8: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
7: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
8: उसो भए कुन किन्ने त काका?
7: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छ जस्ता पाता नै किन्ने नि लाटा।
8: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
7: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
9: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
8: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
10: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागि बताएका छन्। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा सचिव तामाङले ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताए। उनले भने अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक दुईवटा आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको जानकारी दिए।
2: दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना लागू गरिएको बारे जानकारी दिएको हो। एसपी धनबहादुर थापाका अनुसार आगामी कार्तिक 30 गतेसम्म जारी रहने यो सुरक्षा योजनाका लागि 3,500 बढ़ी प्रहरी परिचालन गरिएको छ। सुरक्षा योजनाबारे जानकारी दिँदै उनले भने
3: 3,506 प्रहरी जनशक्ति परिचालन गर्दै गर्दाखेरि त्यो प्रहरी जनशक्ति प्रहरी युनिफर्ममा हुनेछ, सादा पोसाकमा हुनेछ। त्यसै गरेर चाहिँ आवश्यकता अनुसार ड्रोनको परिचालनको कुराहरू र सामाजिक नेटवर्कको कुराहरू र यो सूचना प्रवाहलाई चाहिँ थप प्रभावकारी बनाउने किसिमका चाहिँ यस पटकको चाहिँ हामीले रणनीतिहरूमा चाहिँ त्यो लिएका छौँ। हामीसँग तत्काल परिचालन गर्न सक्ने गरी 3 थान ड्रोन, पब्लिक अनाउन्समेन्ट सिस्टमहरूको चाहिँ व्यवस्थाहरू गरिएको छ। 1,242 स्थानमा यो सीसीटीभीहरूको चाहिँ जडान भएको अवस्थाहरू पनि छ। 166 मोबाइल भ्यानहरू चाहिँ परिचालन गरिएको छ। 210 चाहिँ पैदल गस्तीहरूको चाहिँ व्यवस्थापन गरिएको छ। क्यूआरटी मोटरसाइकल 152 स्थानमा चाहिँ क्यूआरटी मोटरसाइकलहरू परिचालन हुनेछन्। प्रत्येक दिन 70 चाहिँ सादा पोसाकमा खटिएको परिचालन भएको स्थिति छ। 133 चाहिँ चेक पोइन्टहरू चाहिँ भइरहेको स्थितिहरू छ।
2: अपराधजन्य कार्यहरूलाई रोकथाम तथा न्यूनीकरण गर्न सुरक्षा योजना लागू गरिएको प्रहरीको भनाइ छ। चाडपर्वमा पटाका, आतिशबाजी, आगलागी, मदिरा सेवनपछि सवारी दुर्घटना, पाकेटमार, जुवातास, नक्कली टिकट, यात्रु ठगी, चोरी लगायतका गतिविधि हुन सक्ने औल्याइएको छ। अपरिचित व्यक्तिबाट सचेत रहन आग्रह गर्दै एसपी थापाले भने
3: बहुमूल्य गरगहनाहरू, नगद र महत्वपूर्ण कागजातहरू घरमा नराखिकन चाहिँ ब्याङ्क लकरहरूमा अथवा चाहिँ सुरक्षित स्थानमा व्यवस्थापन गर्न, आफ्नो घर कोठाको ढोका झ्यालहरू सुरक्षित तवरबाट लगाउन, अपरिचित व्यक्तिलाई घर कोठा वा कार्यालयमा प्रवेश नदिनका लागि संदिग्ध अथवा त्यस्ता शंकास्पद गतिविधि देखिएमा चाहिँ तुरन्त नजिकको प्रहरी कार्यालय वा प्रहरीको चाहिँ टोल फ्री नम्बर 100 फोन गरेर जानकारी दिनाउन, जुवातास, लंगुर बुर्जा तथा हारजित हुने खेलहरू अथवा गैर कानूनी कुनै पनि गतिविधि क्रियाकलाप नगर्न हुन, मदिरा सेवन गरेर त्यसपछि झैझगडा गर्ने, हो हल्ला गर्ने, असामाजिक अमर्यादित क्रियाकलापहरू नगर्न हुन हामीले अनुरोध गरेको छौं।
2: चाडपर्व लक्षित सुरक्षा योजनामा ड्रोनदेखि कुकुरसम्म परिचालन गर्ने प्रहरीको तयारी छ। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने विभिन्न नाका क्षेत्रमा तालिमप्राप्त कुकुर समेत परिचालन गर्ने प्रहरीले जनाएको छ। काठमाडौँमा सम्भाव्य सुरक्षा चुनौती रहेका क्षेत्रबारे परिसरका प्रवक्ता थापाले भने
3: बस पार्कहरू, सवारी साधनहरूको व्यवस्थापन गर्ने क्षेत्रहरू छन्। चाडपर्व शुरू हुनुभन्दा अगाडि र बिदा शुरू हुनुभन्दा अगाडि विभिन्न यो ब्याङ्क वित्तीय संस्थाहरू, आर्थिक कारोबार हुने क्षेत्रहरू, विभिन्न यो किनमेल गर्ने सपिङ मलहरू, गरगहनाहरू खरिद गर्ने क्षेत्रहरू सुरक्षा जोखिमका दृष्टिकोणबाट यिनीहरू चाहिँ अलिकति संवेदनशील छन्। ती क्षेत्रहरूको चाहिँ निगरानी, ती क्षेत्रहरूमा चाहिँ सुरक्षा व्यवस्थापनहरू चाहिँ बढाउने कुरादेखि लिएर सार्वजनिक रूपमा हुने भीड़भाड़हरू, कलंकी, बालाजु, बाइपासहरू, बस पार्कहरूमा असन लगायतका क्षेत्रहरू होस्, अथवा सरकारले चाहिँ व्यवस्थापन गर्दै गरेका खाद्यान्न, खसी बजार लगायतका क्षेत्रहरू होस्, धार्मिक, सांस्कृतिक र परम्परागत तीर्थस्थलहरूको कुराहरू छ, त्यसमा पनि हामीले सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ।
1: मनाङको हिमलुङ हिमाल आधार शिविरमा हिम पहिरोमा परेका 16 मध्ये 15 शव भेटिएको छ। हिम पहिरोमा ओखलढुङ्गाका 38 वर्षीय पासाङ नुरी शेर्पा भने अझै बेपत्ता छन्। उनी हिमालय होलिडेजका कर्मचारी हुन्। हिम पहिरोमा हिमालयन होलिडेज कम्पनीका 14 र इमेजिन नेपालका 2 गरी 16 बेपत्ता थिए। हिमालयन होलिडेज कम्पनीका 13 र इमेजिन नेपालका 2 गरी हालसम्म 15 शव भेटिएको मनाङ प्रशासनले जनाएको छ। हिजो भेटिएका 8 मध्ये 2 शव हेलिकप्टर मार्फत सदरमुकाम चामे ल्याइएको थियो। चारवटा सब फु गाउँ ल्याइएकोमा फु गाउँबाट आज छवटै सब चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार चामेमा आवश्यक कानूनी प्रक्रिया पूरा गरी आठवटै सब काठमाडौँ स्थित शिक्षण अस्पतालमा ल्याइएको छ। यसैबीच हिमपातका कारण पाँच दिनदेखि प्रभावित मनास्लो क्षेत्रको लार्केपास पदयात्रा पुनः सञ्चालनमा आएको छ। असोज 9 गतेपछिको वर्षा र हिमपातका कारण पर्यटकले लार्केपास पार गर्न सकेका थिएनन्। 21 विदेशी पर्यटक तथा 15 नेपाली गाइड र सहयोगीले लार्केपास पार गरेर मनाङको भीमथाङ पुगेका छन्। मनास्लो संरक्षण क्षेत्र आयोजनाका अनुसार लगातारको हिमपातपछि लार्केपास क्षेत्रमा करिब 7 फिटसम्म हिउँ जमेको थियो। पर्यटकले बाटो बनाएर हिँड्न थालेपछि आजदेखि अन्य टोलीलाई पनि यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि। बाढी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौनजन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
6: ओहो जेठा, बजार हिँडिछु क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छेस् त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नै किन्ने नि लाटा।
7: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
7: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
9: उल्लास भए अरू किन खोज्ने?
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। बाढ़ी र पहिरोले सड़क अवरूद्ध भएर भन्सार नाकामा रोकिन पुगेका मालवाहक गाड़ीको चाप घटाउन भैरवा भन्सार नाका राति 1 बजेसम्म खोल्न थालिएको छ। गत साताको वर्षाका कारण नेपालका अधिकांश सड़क बाढ़ी, पहिरो र डुबानले अवरूद्ध हुँदा नेपालका लागि भारतबाट आयात गरिएका मालवाहक गाड़ी भन्सार नाकामा रोकिन पुगेका छन्। लामो समयदेखि ढुवानी हुन नसक्दा भैरवा भन्सार कार्यालय परिसर, भन्सार अगाडिको छलिनको भैरवा बुटोल व्यापारिक राजमार्ग र भन्सार नाकादेखि करिब 14 किलोमिटर पर भारततर्फ सड़कमा नेपाल आउने मालवाहक गाड़ीको लाइन लागेको छ। भैरवा भन्सार कार्यालयका प्रमुख हयर पौडेलले नेपाल र भारत दुवैतर्फ भन्सार नाकामा लामो समयदेखि रोकिएका मालवाहक गाड़ीको चाप कम गर्न भारतको सुनौली स्थित भारतीय भन्सारसँग समन्वय गरी राति 1 बजेसम्म भैरवा भन्सारसम्म गाड़ी आउने व्यवस्था गरिएको बताए।

0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाङ्गेले वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी सरकार भएको पुष्टि हुँदै गएको दावी गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनीतिक दलले गरेको बेथितीको परिणाम मात्र नभई भविष्यप्रतिको आशा भएको समेत उल्लेख गरे। उनले आगामी दशकमा मुलुकको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताए। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले नेपालमा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21औं शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेको बताए।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारत र संयुक्त राज्य अमेरिका बीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौताको वार्ता अन्तिम चरणमा पुगे पनि तत्काल सम्झौता घोषणा नहुने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खाँदबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार नीति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल रू 58 प्रति केजी, अरुवा सोना मनसुली चामल रू 1425 प्रति बोरा, स्टिङ जिरा मसिनो चामल रू 87 प्रति केजी, स्टिङ जिरा मसिनो चामल रू 2175 प्रति बोरा
5: र चिनी प्रति किलो 110 उपलब्ध छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492720।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
15: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
16: ए ल ल, सँगै जाउँ न भाइ।
17: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
16: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
17: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
16: सम्पर्क नम्बर 9860946000
17: र 9819326775।
18: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
19: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
18: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
19: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
18: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843180950।
16: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। एक सय 45 दिनको संसदको दोस्रो अधिवेशन सकियो। 12 विधेयक पारित, 20 अझै समितिमै। कानून बनाउने भन्दा अन्य विषयमा बढ़ी केन्द्रित हुँदा कानून निर्माणमा ढिलाइ भएको विज्ञको टिप्पणी।
1: जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो।
0: एफडब्ल्यूसीएमएसको सूचीबाट नेपाली म्यान पावर हटाउन मलेसियालाई पत्र। कालो बजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सरकारी निकाय परिचालन। अग्रिम टिकट बुकिङ खुलाउने अन्तिम तयारी। दशैं जस्ता चाडबाड़लाई सुरक्षित बनाउन प्रहरीको तयारी।
2: चाडपर्व खास गरी गर्न बड़ा दशैं, दीपावली र छठ पर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउने मूल लक्ष्य लिएको छ।
0: लोक कल्याणकारी विज्ञापनको दर रेट सम्बन्धी निर्णयप्रति पत्रकार महासंघको आपत्ति। गएको 3 महिनामा विपदका 4347 घटनामा 201 जनाको मृत्यु। 17 स्थानमा सड़क अझै अवरूद्ध। अबको 3 दिनमा सबै खुल्ने।
3: बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम, रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछ।
0: र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन। 700 भन्दा बढ़ी पक्राउ। राष्ट्रिय महिला तथा पुरूष जुनियर इण्डोर कबड्डी प्रतियोगिता शुरू।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने गरेको अनुदान कटौती गर्दै 70बाट 59मा झार्ने बताएको छ। सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ। प्रधानमन्त्रीले घोषणा गरे झैं नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 62 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ। अधिवेशनका क्रममा कानून निर्माणसँगै बाढ़ी पहिरो, विपद व्यवस्थापन, जलवायु परिवर्तन र प्रभावित नागरिकको उद्धार तथा राहत संसदको महत्वपूर्ण चासो बने। 145 दिन चलेको अधिवेशनमा प्रतिनिधि सभाले 12 विधेयक पारित गरेको छ। आर्थिक विधेयक, विनियोजन विधेयक तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संशोधन लगायतका विधेयक यसै अधिवेशनबाट अघि बढ़ेका छन्। पारित विधेयक मध्ये 11 राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् तर अर्कोतर्फ 20 विधेयक अझै संसदीय समितिमा विचाराधीन छन्। यसले संसदको विधेयकी काम कार्यवाहीमा सदनबाट पारित हुने चरणभन्दा समितिगत छलफल र प्रक्रियाले पनि पर्याप्त समय लिने गरेको विज्ञहरूको भनाइ छ। कानून निर्माणको दृष्टिले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भन्नुभयो,
1: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई पहिली भएको छ अनि जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठूला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त को जित्ने को हार्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नुहोस्, यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने पट्टि मान्छे गइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
5: यसैबीच राष्ट्रिय सभाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसमितिले पारित गरेको छ। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइएको विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालनका लागि कानूनी आधार तयार भएको छ। दशैं नजिकै गर्दा घर फर्किने यात्रुको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढ़ी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कन पछि बुकिङ खोलिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ। यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीमा प्राथमिकता दिइने भएको छ। अनलाइनबाट टिकट लिन नसक्नेले यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचय पत्र भएका आधिकारिक कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेछ। बिचुलियाबाट टिकट किन्दा ठगी हुन सक्ने भन्दै यात्रुलाई सचेत गराएको महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
6: पनि यात्रुले प्रशस्त सेवा लिन सक्नु, तर एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो, महँगो लिने गरेको छ कि विभिन्न बहानामा भन्ने कुरा पनि आएको छ। त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी लिएर फेरि यात्रा व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने क्लियर मान्यता छ र क्राइम कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नआओस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
5: गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यसैबीच चाड़ पर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता हेमराज आज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो। चाडपर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ। गएको 3 महिनाको अवधिमा दैनिक औसतमा करिब 48 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 महिनामा भोटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4,346 वटा विपदका घटनामा 201 जनाको मृत्यु भएको छ। यस्तै 1,441 जना घाइते भएका छन्। यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 वटा पूर्वाधार नष्ट भएका छन्। यस्तै 1,173 वटा पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्दा देशभरका विभिन्न 17 वटा सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएनसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपानीले भन्नुभयो,
7: हाम्रो अवरुद्ध भएको 3 जिल्ला सदरमुकामजनी बाटो हुन्, त्यो बाहेक अरू सबै सड़कहरू हामीले खुलाइसकेका छौँ। त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट इक्विपमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिराख्नु भएको छ र अरू दशैंमा बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछन्।
5: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMS मा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुखी र 3 का मातहत 250 म्यान पावरलाई

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको। हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली,
9: सम्पर्क 029140084 र 98040485870।
11: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-299, खादबारी नगरपालिका 9, तुमलिङ टावर एयरपोर्ट गेट।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525-55768, 98525-55768।
15: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
16: शङ्का सभामे पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
16: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनोकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98422667।
16: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
17: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।
18: ओहो लु नमस्कार है सर।
19: ओहो लु नमस्कार है सर। नमस्कार।
18: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
19: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
20: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
18: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
20: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
20: छटाल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल 98615349444
20: र 0295901155।
21: More style, more design. Total Tailors.
9: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
22: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009000062।
23: आयो सबको घर घरमा।
24: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
25: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
24: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन। यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन। दिस इज रेडियो संखुवा सभा 95.5 MHz.

0: This is Radio Sankhuwa Sabha 95.5 MHz.
1: खगोलिएको आपूर्ति प्रणालीलाई लयमा फटाउने उद्देश्यले सुरक्षा निकायहरूसँग सारे छलफल भइरहेको बताए नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी यसरी नै पेट्रोल पम्प सञ्चालनमा संलग्न छन् विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाइ छ सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारेको हुँदा कतिपय ग्यास व्यवसाय भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्न प्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन् नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान बहादुर चन्द्रले बीबीसीसँग भने नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनेको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयनबारे स्पष्ट हुन सकिने बताउँछन् उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगम प्रवक्ता मनोज ठाकुरले विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला पनि नाका सञ्चालनमा ल्याउने बारे चिनिया पक्षसँग सम्वाद भइरहेको अधिकारीहरूले बताएका छन् भोलिपछि त्रिशुलीबाट स्वागरी नाका पूर्ण रूपमा प्रभावित छ त्यसपछि नेपाल तस्करको सडकको दुरावस्था देखाउँदै चीनले तातो पानी नाका पनि
2: त्रिशुली नाका पूर्ण रूपमा प्रभावित छ त्यसपछि नेपाल तर्फको सड़कको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सड़क समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानी तर्फको सड़कको अवस्था सहज छ त्यसैले सड़कको दुरावस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ यसै सन्दर्भमा हामीले लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी शुरूमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौं
3: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राजदूतावास काठमाडौँ सड़क विभाग भन्सार विभाग भौतिक पूर्वाधार मन्त्रालय वाणिज्य मन्त्रालय लगायतको टीमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ नाकाको निरीक्षण पनि गरिसकेको छ त्यसैले मूलत चीनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अब त्यसलाई तत्काल खुलाउने हिसाबले कूटनैतिक प्रयास जारी रहेका छौं पाउने
2: त्यो अनुगमनपछि उहाँहरूको प्रतिक्रिया चाहिँ के प्राप्त गरिराख्नु भएको छ
3: जुन समयमा त्यो बाटोको जोइन्ट निरीक्षण भयो त्यो बेलासम्ममा बाटोको अवस्थामा धेरै सुधार भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिया पक्षलाई बाटो खोलिदिन अनुरोध गरेका छौं हामीले
2: यो बाटोको कुरा मात्रै होइन बाटो भन्दा बढी कुरा छ त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्या छ त्यो सन्दर्भमा के भन्नुहुन्छ
3: मलाई त्यस्तो लाग्दैन किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौं वर्षौं अगाडिदेखि नै जब बर्सातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ त्यो एकदम फ्रेजाइल छ त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोल्युसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि फेरि पनि आइरहन्छन्
2: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो, सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा?
3: मलाई त्यस्तो लाग्दैन, किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्स्पेक्सन भयो त्यो इन्स्पेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौँ र उहाँहरूले पनि पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरा विश्वस्त छौँ।
2: तपाईँको हिसाबले तातोपानी नाका चाहिँ कहिलेबाट खुल्न सक्छ त?
3: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दशैं जुन आइरहेको दशैं छ दशैं अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालको हामीले आशा र विश्वास लिएका छौँ।
2: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला। अब अर्को विषय, भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित कतिपय पीड़ितहरू यति बेला बाढ़ीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन्। नुवाकोटको त्रिशुली, देवीघाट, ढुंगे लगायतका क्षेत्रका बाढ़ी प्रभावितहरूले घरभित्र पसेको लेदो पछाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। एक रिपोर्ट।
4: बैदुर नगरपालिका वडा नम्बर एक ढुंगेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन्। उनी भन्छन्,
5: यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने, अब भुरा यही पसल गरेर पढाइराखे, त्यो तिनटा छ, अन्त काहीँ केही छैन, अनि खाना दिनु पर्यो, पढाउनु पर्यो।
4: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
6: भएको सामान डिफ्रिजदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि, त्यो सबै बगाएर लैहाल्यो, घरको छैन, अब यो घर रहेको छ, यो स्टोर रुम हो, यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लायो, अलिअलि सामानहरू साबनहरू यताउति नै पुर्याएको थियो, यसो पन्छा।
4: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डंगुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ।
7: छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ, कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु, अहिलेसम्म केही भेटेको छैन, आजबाट सुरु गरे हो यो सामानहरू अलिअलि केही जोडिया छ भन्ने आशा छ।
4: बाढ़ीले घर क्षति पुर्याए तापनि कतै महत्वपूर्ण सामानहरू गाडिएको अवस्थामा भेट्छ कि भन्ने आशा आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, धारिलो हतियारको प्रहारबाट घाइते भए पनि अन्य व्यक्तिहरूलाई ककपिट भित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाई दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ़ रहेको बताएका छन्। घाइते पाइलटसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन्। यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अर्थ्याएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: क्याप्टन स्मिथ मचारले आफू भूइँमा लड़ेको समयमा पनि आफूमाथि आक्रमण भएका उल्लेख गर्दै त्यो बेला 170 जना भन्दा बढ़ी यात्रु रहेको विमान तल खसिरहेको आफूले महसुस गरेको बताए। त्यो क्षणमा आफूले केही न केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा उनले भने, म घाइते भएर भूइँमा लड़ेको थिएँ तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरे। अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन संघर्ष गर्दै थिएँ तर अरूलाई मर्न दिने छैन भन्ने कुरामा म स्पष्ट थिएँ। दुबईबाट उड़ेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो। 2.5 घण्टाको उडानपछि उक्त विमान 5200 मिटर तल खसेको थियो। शुरूमा सो विमानले आपतकालीन संकेत एयर ट्राफिक कन्ट्रोलरहरूलाई पठाएको थियो भने त्यसपछि विमान अपहरणमा परेको संकेत दिने कोड पठाइएको थियो। पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संचार माध्यमहरूलाई एक विमान चालकले अर्का विमान चालकलाई चक्कु प्रहार गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको बताएका थिए।
2: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरात मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
9: Programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल असोज 17 गते शनिबार आश्विन कृष्ण सप्तमी 3 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: किचलो बीच कांग्रेस महाधिवेशन शुरू हुँदै संघीय संसद अधिवेशन अन्त्य 3700 कैदी अझै सम्पर्कविहीन। एक महिनासम्म पनि टुङ्गो लागेन बाढ़ी पीड़ितको पुनर्वास र एक स्क्रब टाइपस जोखिम बढ़्दो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाँझो जमीनमा तेजपातको आकर्षण शीर्षकको शुभ समाचार।
0: पाल्पाका किसान तेजपात खेतीलाई प्रमुख आमदानीको माध्यम बनाउन सफल भएका छन्। पछिल्लो समय ग्रामीण भेगका किसानहरूले व्यावसायिक तेजपात खेती गर्न थालेपछि उनीहरूको आमदानी बढ़दै गइरहेको छ। जिल्लाको निजदी माथागढ़ी पूर्व खोला रिब्दीकोट तिनाहु रैनादेवी छहरामा व्यावसायिक तेजपात खेती गर्ने किसान बढ़ेका छन्। तेजपातबाट उनीहरूले वार्षिक 1 लाख रूपियाँदेखि 10 लाख रूपियाँसम्म आमदानी गरेका छन्। तेजपात खेतीमा अहिले पाल्पाका 700 भन्दा बढ़ी किसान सक्रिय रहेको पाइएको छ। पछिल्लो समय बाँझो जग्गामा तेजपात खेती गर्न थालेपछि आमदानी बढ़ेको यहाँका किसानहरूको भनाई छ। तेजपातबाट राम्रो आमदानी भएपछि बाँझो जग्गामा पनि बिरूवा लगाएको माथागढ़ी पाँच घगियादाका किसान लीलबहादुर मस्याङ्गेले बताउनुभयो। उहाँले भन्नुभयो तेजपात बिक्री गरेर अहिले 2 लाख आमदानी पहिले 2 लाख आमदानी हुन्थ्यो बाँझो जग्गामा लगाएपछि वार्षिक 5 लाख रूपियाँ बनाएको आमदानी गर्दै आइरहेको छु। तेजपातको व्यावसायिक खेती गर्ने किसान बढ़दै जाँदा जिल्लामा भित्रिने रकम समेत बढ़ेको छ। किसानले उत्पादन गरेको तेजपात र बोक्रा बिक्री खरिदका लागि व्यापारी घरमै आउने गरेका छन्। सड़क सञ्जालले किसानलाई तेजपात र बोक्रा ढुवानीका लागि कुनै झन्झट बेहोर्न नपरेको निश्चित छ। अर्चलेका वडा अध्यक्ष मेघ बहादुर सुनारीले बताउनुभयो किसानलाई बजार ढुवानीको समस्या नभएपछि तेजपात लगाउने किसान पनि बढ्दै गएको उहाँको भनाइ छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: ब्लकबस्टर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। किचलुबीच कांग्रेस महाधिवेशन गठन देखिने श्रृंखलाबद्ध विवाद शीर्षकमा खबर छ। हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ तर व्यक्तिगत हुनुहुँदैन, नेपाली कांग्रेसका नेता विश्वेश्वर प्रसाद बीपी कोइरालाको भनाई हो यो। तर उनै कोइराला सहितका नेताहरू स्थापना गरेको नेपाली कांग्रेसमा विगतदेखि अहिलेसम्म सैद्धान्तिक भन्दा व्यक्तिगत विवाद पेचिलो भन्दा विवाद र विभाजन हुँदै आएको छ। व्यक्तिगत लाभहीनले स्थापनाको 8 दशकमा कांग्रेस विभाजन र विग्रहको भूमरीमा फस्दै आएको छ। आइतबार काठमाण्डुमा 15 महाधिवेशन शुरू गर्ने तयारीमा रहेको कांग्रेस अहिले त्यही अवस्थामा पुगेको छ। पार्टीको नीति, सिद्धान्त र निर्णय भन्दा आफू र आफ्नाका लागि नेताहरू केन्द्रित हुँदा फेरि एकपटक कांग्रेस चिरो परेको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वले आइतबार 2 बजे पार्टीको 15 महाधिवेशन उद्घाटनको तयारी गरेको छ। तर निवर्तमान सभापति शेरबहादुर देउवा सहितका नेताहरू उक्त महाधिवेशनमा सहभागी हुने छैनन्। अलग्गै महाधिवेशन गर्ने तयारी अनुसार उनीहरूले वडा अधिवेशन शुरू गरेका छन्। राणा शासन अन्त्यका लागि 8 दशक अघि स्थापना भएको कांग्रेसले मुलुकको राजनीतिक मात्र होइन सामाजिक, सांस्कृतिक र आर्थिक विकासको अगुवाई गर्दै आएको थियो। तर गत वर्षको भदौमा भएको जेएनजी आन्दोलनसँगै आन्तरिक किचलोमा फँसेको कांग्रेस एक वर्षमा पनि सम्हालिन सकेन। बरू व्यक्तिगत आग्रह, पूर्वाग्रह र कुण्ठाले अलग र फरक बाटो हिँड्न नेताहरू तयार भएका हुन्। हुन त 2006 सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेसको स्थापना भएको, त्यससँगै कांग्रेसका नेताहरूको व्यक्तिगत र गुटगत स्वार्थले विगतमा कांग्रेस मात्र होइन सिंगो मुलुक नै अप्ठ्यारोमा परेको थियो। नेपाली कांग्रेस स्थापनाको 8 दशकमा 14 वटा महाधिवेशन भएका छन्। त्यसक्रममा सभापति, संयोजक, अध्यक्ष गरी अहिलेसम्म 10 जना नेता नेतृत्वमा आएका छन्। महामन्त्रीको जिम्मेवारीमा 28 जना पुगेका छन्। पार्टी स्थापनाको 80 वर्षमा कांग्रेसको नेतृत्व अहिलेसम्म 52 छेत्री भन्दा बाहिर जान सकेको छैन। अझै केही वर्ष कांग्रेसको नेतृत्व यसकै सेरोफेरोमा घुम्ने देखिन्छ। 2003 माघ 12 र 13 गते कोलकाताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भएको थियो। त्यसै सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशनका रूपमा लिने गरिन्छ। उक्त सम्मेलनले सार्वभौम सत्ता नै टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्र कांग्रेसको पहिलो सभापति घोषणा गरेको थियो। आचार्य नेपाल प्रजा परिषदको सभापति हुँदाहुँदै नेपाली राष्ट्र कांग्रेसको पनि सभापति बनेका थिए। त्यस्तै विश्वेश्वर प्रसाद कोइराला उक्त कार्य समितिको कार्यवाहक सभापति बने। त्यस्तै 2003 फागुन 21मा विराटनगर स्थित जुद्ध जुट मिलमा मजदूर हड़ताल भएको थियो। हड़तालको नेतृत्व गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए। उक्त मजदूर आन्दोलनको नेतृत्व गर्न बीपी कोइराला विराटनगर पुगेका थिए। फागुन 26मा उनी पक्राउ परे। बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गर्न 2003 चैत 27 र 28मा जोगबनीमा पार्टी प्रतिनिधिहरूको सम्मेलन समेत बोलाइएको थियो। त्यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत असोज 19 गते सोमबार केन्द्रीय कार्य समितिका लागि उम्मेद्वारहरूको मनोनयन दर्ता गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार दिनको 2 बजेदेखि साँझ 6 बजेसम्म राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता गरिने जानकारी दिएका छन्। विज्ञप्ति मार्फत योग्य उम्मेद्वारहरूले तोकिएको समय अवधिभित्र मनोनयन पत्र दर्ता गराउन अनुरोध गरिएको छ।
3: कांग्रेसकै समाचारलाई कान्तिपुर दैनिकले कांग्रेस केन्द्रीय कार्यसमितिमा जेएनजी आकांक्षी शीर्षकमा समाचार लेखेको छ। कांग्रेसले अहिले विधानमा जेएनजीका लागि छुट्टै कोटा व्यवस्था गरेको छ। केन्द्रीय कार्यसमितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा जेएनजीहरूले समेत गरिरहेका छन्। 21 वर्षीय उमंग लोहनी चितवन 3बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन्। उनी वडाबाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। अब केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित प्रतिस्पर्धा गर्ने उनको तयारी छ। नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने लोहनीको विश्वास छ। यसपटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदैछ। यो हाम्रा लागि खुशीको कुरा हो। उनी भन्छन् महाधिवेशनले युवाको मर्म र क्षमता तथा भावनालाई आत्मसात गरेर संगठन, विचार र कार्यक्रममा प्रष्ट नीति बनाउनुपर्छ। प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि गरिनुपर्छ। यसले पार्टीलाई गतिशील बनाउँछ। लोहनीले भनेझै आसन महाधिवेशनबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा उल्लेखनीय संख्यामा युवाहरूको प्रवेश हुँदैछ। केन्द्रीय कार्यसमितिमा 35 वर्ष मुनिका 21 जनाका लागि सदस्य पदमा आरक्षण राखिएको छ। 7 प्रदेशबाट 2 जनाका दरले 14 जना र अन्य 7 जना सबै प्रदेशका मतदाता बीचको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य चयन हुने व्यवस्था विधानमा राखिएको छ। प्रदेशबाट निर्वाचित हुने 14 जनामा 7 महिला अनिवार्य हुनुपर्नेछ। खुल्ला र अन्य क्लस्टरमा प्रतिस्पर्धा गरेर पनि युवा केन्द्रीय समितिमा आउन सक्छन् भनेर कांग्रेसको बारेमा समाचार कान्तिपुर दैनिकमा छापिएको छ। त्यसै गरी अर्को समाचार छ, पदाधिकारीको संख्या बढ़ाउन लागिएको सन्दर्भमा कांग्रेस महाधिवेशन पदाधिकारीको संख्या बढ़ाउँदै कांग्रेस शीर्षकको समाचार पनि कान्तिपुरमै छापिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा पदाधिकारीको संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने भन्ने टुंगो अहिले भइ नसकेको कांग्रेसले जनाएको छ। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले पुष्टि गरेका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनु पर्ने दबाव छ। ती पदाधिकारीले कान्तिपुरलाई भने अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ। खुल्ला सहमहामन्त्री हुनुपर्ने माग पनि बढ़ी छ। यस विषयमा शनिबार पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कान्तिपुरमा खबर छापिएको छ।
2: गत वर्षको भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा सिंहदरबार अदालत संसद भवन प्रहरी कार्यालयदेखि निजी घर व्यापारिक प्रतिष्ठानसम्म चलाइए। सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्ति र ऐतिहासिक दस्तावेजमा आगो लगाउनेहरू कहिले जेल पुग्छन् ठेगान छैन। तर त्यसै दिन विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्। देशैभरका जेलबाट भदौ 24 गते 14,555 कैदीबन्दी भागेका थिए। तीमध्ये धेरैजसो आफै फर्केर जेलमा आए तर हत्या बलात्कार लागू औषध कारोबार सुन तस्करी जस्ता गम्भीर अपराधमा सजाय भोगिरहेका 3742 जना कैदीबन्दी अहिले पनि फरार छन्। उनीहरूको खोजीका लागि प्रहरीले विशेष कार्यवाही चलाइरहेको छ। जबरजस्ती करडीको अभियोगमा दोषी ठहर भएका सिन्धुपाल्चोकका 26 वर्षीय आर्यन पुरीलाई अदालतले 18 वर्ष कैद सजाय तोकेको थियो। सजाय भुक्तानका लागि ललितपुर स्थित नक्खु कारागारमा चलान गरिएको 5 महिना नपुग्दै उनी भदौ 24 गते जेलबाट भागे। 17 वर्षभन्दा बढ़ी सजाय भुक्तान गर्न बाँकी रहेको पुरीको खोजीका लागि प्रहरीले उनका आफन्त र चिन्जानमाथि पनि निगरानी बढ़ाइरहेको छ। उनी फरार भएको 13 महिनापछि काभ्रेको मण्डन देवपुरमा बसेको सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुग्यो। त्यही सूचनाका आधारमा असोज 6 गते प्रहरीले उनलाई पक्राउ गर्यो। जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकाहरू अर्को अपराधमा संलग्न भएको पनि पाइएको छ। हत्या अभियोगमा अदालतले 25 वर्ष कैद सजाय तोकेपछि जिल्ला कारागार दाङमा सजाय भोगिरहेका कि बहादुर विक्क पनि भदौ 24 गते फरार भए। कारागारबाट भागेको एक महिना पनि नपुग्दै अर्थात असोज 11 गते उनले तुलसीपुरकै एकजनामाथि धारिलो हतियार प्रहार गरे। लागू औषध कारोबार मुद्दामा नक्खु कारागारमा सजाय भुक्तान गरिरहेका आकाश मगर पनि भदौ 24 भागेपछि उनले पहिलाको भन्दा ठूलो अपराध गरे। जेएनजी आन्दोलनको मौका छोपेर विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्। कहाँ छन् 3700 भगौड़ा कैदी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: आजको कान्तिपुर दैनिकमा प्रधानमन्त्री शाहलाई खोज्दै सकियो संसद अधिवेशन शीर्षकमा समाचार छापिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्दामेले संसद अधिवेशन अन्त्य हुनु अघिल्लो दिन बिहिबार पनि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका थिए। संसदीय परम्परा स्मरण गराउँदै उनी भनिरहेका थिए, प्रमुख प्रतिपक्षी दलको नेता बोलिरहँदा प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनुहुन्छ कि हुनुहुन्न भन्ने पनि यकिन नहुने अवस्था आउनु कुनै पनि संसदका लागि सुखद विषय हुँदै होइन। यता संसद चलिरहँदा प्रधानमन्त्री ज्यू कहाँ के काममा व्यस्त हुनुहुन्छ संसदलाई थाहा हुनु पर्दैन, उहाँको प्रश्न थियो। प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्री खोजिरहँदा संसदमा प्रधानमन्त्री र मन्त्री बस्ने अधिकांश सीट रिक्त थिए। सत्तारूढ़ रासोपाका सभापति रवि लामिछाने भने प्रमुख प्रतिपक्षी दलका नेताको भनाई ध्यानपूर्वक सुनिरहेका थिए। संसदप्रति सरकार जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै प्रतिपक्ष मात्रै होइन सत्तापक्षकै कतिपय सांसदले समेत खोज्दा पनि प्रधानमन्त्री शाहले संसदमा जान जरूरी ठानेनन्। प्रधानमन्त्री शाह प्रतिनिधि सभाको रोस्टमबाट दुई पटक मात्रै बोलेका थिए। 17 जेठ र 17 भदौमा उनले 17 जेठमा दलीय आधारमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिएका थिए भने 17 भदौमा भोटेपछि बाढ़ीले पारेको प्रभाव र सरकारले गरिरहेको काम कारवाहीका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री प्रतिनिधि सभाको बैठकमा हाजिर पनि त्यति धेरै भएका छैनन्। उनी संसदको दोस्रो अर्थात बजेट अधिवेशनमा 28 वैशाख, 15 जेठ, 17 जेठ, 30 असार, 17 भदौ र 24 भदौमा मात्र संसदमा उपस्थित भएका थिए। प्रतिनिधि सभाको यो अधिवेशनमा 62 दिनमा 68 बैठक बसेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
2: त्यस्तै संघीय संसद अधिवेशन अन्त्य शीर्षकमा यसैसँग सम्बन्धित खबर छ। संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93 बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन शुक्रबार रातिदेखि अन्त्य गर्नु पाएको हो। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। बिजनेस प्रभावका बीच राष्ट्रिय सभाको 21 महाधिवेशनमा 3 विधेयक, 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताएका छन्।
3: आजको मध्याह राष्ट्रिय दैनिकमा माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै शीर्षकमा खबर छापिएको छ। गत असोज 10 गते मध्यराती प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयको टोलीले महाराजगंज स्थित निवासबाट नियन्त्रणमा लियो। पक्राउ परेको करिब 12 घण्टा नबित्दै प्रहरीले उनलाई छाड्यो। उनलाई पक्राउ पुर्जी बिनै र अकारण पक्राउ गरिएको भन्दै प्रश्न उठ्यो। जबरालाई पक्राउ गर्ने विषय गृहमन्त्री सुदन गुरूङलाई समेत जानकारी नभएको उनी निकट स्रोतको दावी छ। विवादास्पद विगत र महाअभियोगको मुद्दा टुंगिएको अवस्थामा प्रधानमन्त्रीको कार्यालयको निर्देशनमा जबरा पक्राउ परेको दावी सार्वजनिक भएपछि घटनाले थप राजनैतिक तथा कानूनी बहस निम्त्यायो। राष्ट्रिय मानवाधिकार आयोगले समेत थप घटनालाई विशेष चासोका साथ हेरेको थियो। प्रहरीले भने उनको पक्राउमा सुरक्षा संवेदनशीलता कारण देखाएको थियो। यसरी माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै प्रहरी आजको मध्याह दैनिकमा खबर छ।
2: नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिसकेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ।